0: سالانہ، اور آج ہم 2026 کے وسط میں ہیں۔ یہاں اسپیکر اس کو ضرب دے لیں تو یہ 100 ارب روپے سے زیادہ تجاوز کر جاتا ہے۔ یہ کیا ہے؟ یہ کوئی احسان نہیں۔ اگر چار بھائی ہیں تو چاروں کو، اگر ایک روٹی ہے تو چاروں ایک روٹی کو بانٹ کے کھائیں گے۔ اگر جب اللہ تعالیٰ سب کو ایک ایک دو دو روٹیاں دیں گے، وہ سب اس کو مل کر کھائیں گے اور خوشی سے وہ دعا کریں گے اور اس کنبے کو اور آگے بڑھائیں گے۔ جناب اسپیکر، اس میں سندھ نے بھی کانٹریبیوٹ کیا، اور سب سے زیادہ اس میں کانٹریبیوشن پنجاب کی ہے۔ بات یہیں پر نہیں، میں صرف یہ کوئی احسان جتانے کے لیے نہیں، صرف یاد دہانی کے لیے کہ جب ایک گھر بھی جب چلتا ہے تو جب تک کہ وہاں پر بڑا وہاں پر معاشی اور معاشرتی انصاف نہ کرے تو گھر بھی نہیں چلتا ہے جناب اسپیکر، چاہے جائے کوئی ایک ملک کو چلایا جائے۔ تو میں سمجھتا ہوں کہ اسی طریقے سے ابھی حالیہ دو سال پرانی بات ہے، اور جناب ہمارے جو لیڈر اپوزیشن کو اچھی طرح علم ہے کہ وہاں پر جو زرعی ہمارے بلوچستان میں ہمارے زرعی بھائی کسان ہیں، ان کو سولر پینل دیے گئے، 75 ارب روپے اس کے اوپر لگے اور 50 وفاق کے خرچے۔ یہ ایثار قربانی بھائی چارے کی یہ ایک داستان ہے۔ میں یہاں پر اس بات کو آگے ختم کرتا ہوں یہیں پر۔ ابھی جو گوادر سے لے کر چمن تک جناب اچکزائی صاحب کا جو اپنا گھر ہے، وہاں تک وہ جو روڈ بن رہی ہے ڈول کیریج وے، وہ ہائی وے کے معیار کے مطابق ہے، اس کے اوپر جناب اسپیکر 300 ارب روپے سے زیادہ خرچ کیا جا رہا ہے، سارا وفاق کر رہا ہے جناب اسپیکر۔ محمود خان صاحب نے تو یہاں پر مطالبہ نہیں کیا تھا، ان کی خواہش ضرور ہوگی، لیکن آپ نے تو مطالبہ نہیں کیا تھا، کسی اور نے مطالبہ نہیں کیا تھا، لیکن بطور وزیراعظم پاکستان یہ میری ذمہ داری ہے کہ میں اپنے حد المقدور انسانی حد تک وہ کروں جس سے کہ چاروں صوبے جو ہیں ترقی کے دور میں برابر ہو جائیں۔ یہ رات و رات تو ممکن نہیں ہے، لیکن ہم سب کی اگر یہ مشترکہ خواہش اور عملی کوشش ہوگی تو جناب اسپیکر یہ بالکل یہ ممکنات میں سے ہے۔ آپ نے ایک نہیں دنیا میں کئی اس کی مثالیں ہیں۔ جناب اسپیکر، میں یہاں پر یہ عرض کروں گا کہ آپ نے اپنے تقریر میں افواج پاکستان کی بھی بات کی۔ ابھی 3 دن پہلے جناب اسپیکر 22 ہمارے فوج کے افسر اور جوان ابھی شہید ہوئے، وہ ہیلی کاپٹر اڑا تھا اور اس کا فیلئر، وہ اللہ کے پیارے ہو گئے۔ اس میں 2 ہمارے مسیحی بھائی تھے، دن رات بلوچستان میں جو دہشت گردی ہو رہی ہے اور کون نہیں جانتا کہ ان میں کن کا ہاتھ ہے، خارجی ہاتھ ثبوتوں کے ساتھ ثابت ہے جناب اسپیکر۔ ان کو مدد دی جا رہی ہے، ان کو تکنیکی مدد دی جا رہی ہے، اور ہر روز کہیں نہ کہیں یہ دہشت گردی کے واقعات ہو رہے ہیں۔ اور جس ڈورن لائن کی آپ نے بات فرمائی، وہ آپ کا ایک اپنا خیال ہے، بالکل ہم اس کا احترام کرتے ہیں، لیکن سیکورٹی کے لیے، پاکستان کی سیکورٹی کے لیے، عوام کی حفاظت کے لیے اگر وہ لگائی گئی وہاں پر باڑ، تو میں سمجھتا ہوں میری نظر میں وہ ایک بالکل مناسب اور صحیح قدم تھا، بالکل، کہ اس سے دہشت گردی کے حوالے سے ایک بچے کی بھی جان بچتی ہے تو میں سمجھتا ہوں کہ وہ پوری کی پوری رقم جو 2000 کلومیٹر کے اوپر جو پھیلی ہوئی ہے، وہ رقم جو ہے وہ اگر اس نہ اربوں روپے میں ہے تو میں سمجھتا ہوں کہ ایک بچے کی جان بچی تو میں سمجھتا ہوں کہ وہ رقم جو خرچ ہوئی بالکل جائز خرچ ہوئی ہے۔ اور کے پی میں جو دہشت گردی دن رات ہو رہی ہے، जहां पर स्पीकर जहां पर लॉ एनफोर्सिंग एजेंसीज पुलिस है आपकी आपके सिविल आर्म फोर्सेज है वहां पर फौज पाकिस्तान दिन रात उन दहशतगर्दों का मुकाबला करते हुए जवान कड़गिल जवान और सिपाही अफसर शहीद हो रहे हैं। जनाब स्पीकर मैं आपकी खिदमत में अर्ज करूंगा कि इन शहदा के बच्चे उनके वालिद जब अपने अपने बच्चों को और अपने बीवी को और अपने वालिद और वालदा को ये कहकर जाते हैं कि अम्मी मैं आज जा रहा हूं वापस ना आए तो उन बच्चों का ख्याल रखना। जनाब स्पीकर वो अफसर और जवान जो शहीद होते हैं अपने बच्चों को यतीम कर जाते हैं और कौम के करोड़ों बच्चों को यतीम से बचाते हैं। जनाब स्पीकर मैं समझता हूं कि हमें मिलकर इन कुर्बानियों का हमें न सिर्फ एहतराम करना चाहिए बल्कि इनकी पूरी इज्जत और तकरीम करनी चाहिए कि अगर आज हम अपने शहदा का एहतराम नहीं करेंगे तो पाकिस्तान के बारे में दुनिया क्या कहेगी। दुनिया को छोड़ दे उनके यतीम बच्चे जिनको ये नहीं पता अभी जो परसों चौथ जो जनाजे हम पढ़ के आए हैं। जनाब स्पीकर नन्हे मुन्ने बच्चे उनको नहीं पता कि उनके वालिद इस दुनिया से कूच कर गए हैं और अल्लाह ताला ने कुरान करीम में शहीद के दर्जे को बहुत सराहत से बयान किया है। उनको नहीं पता कि हमारे वालिद कहाँ चले गए और वो इन जिंदगी के अंधे थपेड़ों का किस तरह मुकाबला करेंगे। यहाँ स्पीकर ये है वो मैं समझता हूँ कि दर्द भरी कहानी जिसका हमें पूरा इदराक करना चाहिए और अगर हम इसमें खुदा न खास्ता हमने गफलत की तो आने वाली नस्लें हमें माफ़ नहीं करेंगी। यहाँ स्पीकर मैं खितामन ये अर्ज करूँगा आपने फरमाया कि जाती उम्र आप तशरीफ ले जाते थे वो आपका घर है आप जब भी आएँ लेकिन आपके इल्म में है ये कोई बात बताने वाले नहीं कि जब भी मैं अच्छे दिनों में कोयटा जाता था तो सबसे पहले इनका पूछता था और इनके घर जाता था इनके खुद फोन करके कि मैं आना चाहता हूँ चाय पीना चाहता हूँ। मैं समझता हूँ कि ये कोई पॉइंट स्कोरिंग नहीं है ये कोई एहसान नहीं है। इसी तरीके से कौमें जुड़ती हैं प्यार मोहब्बत को फ़रोग मिलता है इशार और कुर्बानी का जज्बा उभरता है। जहाँ स्पीकर मैं समझता हूँ कि इसी हवाले से आज हमें मैंने जब मिसा के मैं किसी का नाम नहीं लूँगा
1: कदम बढ़ाया सर
0: मैं किसी का नाम नहीं लूंगा। जनाब खान साहब मैं हाजिर हूँ जनाब मैं हाजिर हूँ मानिए मैं तो कदम बढ़ा दूंगा आप भी आ जाए ना अपने घर आ जाए आप।
1: मेरा
0: इनसे बहुत भाइयों वाला ताल्लुक है बहुत भाइयों वाला ताल्लुक है। इशारों में मैं देखता हूँ ये कहते हैं कि मैं मजबूरी यहाँ खड़ा हूँ या मैं यहाँ आना चाहता हूँ। खान साहब मेरे इंतहाई लायक एहतराम स्पीकर साहब बैठे हैं मुरे बड़ी घूर घूर के मुझे देख रहे हैं लेकिन मेरे दिल में इनका बड़ा एहतराम स्पीकर साहब दिल से एहतराम दिल से। और एडवोकेट साहब भी बैठे हैं इनका मेरे दिल में और हमारे जो मुल्तान के हमारे जो हैं बैठे ये सब हमारे भाई हैं। जनाब स्पीकर कोई लड़ाई नहीं सिर्फ आइन और कानून और जमहूरियत को फ़रोग देने के लिए। मैं आज फिर उस वक़्त मैंने मिसाक जमहूरियत की एक मरतबा नहीं ये सब गवाह हैं तारीख के और आग गवाह हैं आपका रिकॉर्ड गवाह है कि मैंने उस वक्त बतौर लीडर ऑफ द अपोजिशन एक मरतबा नहीं एक से ज़्यादा मरतबा कहा कि आइए मिसाक जमहूरियत की तरफ बढ़ें आइए मिसाक मस्जिद की तरफ बढ़ें। पाया हकारत से मेरी उन इंतहाई मुखलसाना ऑफर्स को ठुकरा दिया गया लेकिन एज द शे इट इज़ नेवर टू लेट आएँ बैठें मैं बातचीत के लिए तैयार हूँ। थैंक यू वेरी मच।
2: پاکستان ہے تو ہم سب ہیں، پاکستان ہمارے لیے سب سے پہلے ہے، صوبوں کو اپنے معاشی وسائل پر حق.
3: شکریہ آپ نے ایف ایم 101 ٹیون کیا.
4: Love you, Pakistan. Pakistan.

0: उसमें खास तौर पे जो आईटी सर्विसेज है और उनका जो मैंने उस दिन भी जिक्र किया था कि इंशाल्लाह तकरीबन $4.5 billion हिट करेगी. सो ओवरऑल गुड्स एंड सर्विसेज एक्सपोर्ट का अगले साल डेल्टा बहुत अच्छा है और इसी वजह से जो आईटी इंडस्ट्री की फ्रीलांसर्स की पाशा के थ्रू जो सारी डिस्कशन आई कि जो 0.25% FTR है इसको बरकरार रखा जाए, उसका हमने कल उसका ऐलान किया है और पार्लियामेंट में वो तजवीज़ रखी है. द सेकेंड पार्ट ऑफ इट इज़ ओवरऑल इंडस्ट्री, जिसमें सारी ये चीज़ें उसमें शामिल हैं, ख़ास तौर पे जो सुपर टैक्स के बारे में हैं. तीसरी चीज़ जो है, और पिछले साल मैं फिर डायरेक्शन ऑफ ट्रेवल की बात करता हूँ, हमने एक कोशिश की और कोशिश हमने ये की कि सैलरीड क्लास के जो सबसे लोअस्ट सेगमेंट्स हैं हम उसमें रिलीफ दें. तो 5% से हम 1% पर लेकर गए, 15% से हम 13% पर लेकर गए. बट रियलिटी इज़ के जो उससे ऊपर स्लैब्स थे और ख़ास तौर पे उसके बाद जो सरचार्ज का भी एलिमेंट था वो सब आपके सामने है और उस पर भी आप सब जो भाई बहन यहाँ मौजूद हैं आपसे भी अभी फीडबैक आ जाएगा. बट फ्रॉम व्हाट आई हैव हर्ड एंड व्हाट वी हैव हर्ड ओवरनाइट दिस इज़ बीन रिसीव्ड वेरी वेल. इसके अलावा जी जो कंस्ट्रक्शन है, क्योंकि ये सारा जो हमारा डिस्कशन है और इसी वजह से जो मुख्तलिफ चेंबर्स हैं, मैं बिलाल कियानी साहब को अगर आप जब हम Q&A में जाएंगे, क्योंकि वो आज सुबह चेंबर्स के साथ भी बात करते रहे हैं, लेकिन वो चेंबर्स की तरफ से ऑलरेडी उनकी अनाउंसमेंट्स आ चुकी हैं या आ रही हैं वेयर इट्स बीन वेल रिसीव्ड. तो अगेन अगर ये प्रो बिजनेस प्रो ग्रोथ की तरफ हमने ये बजट को लेकर जाना था तो कंस्ट्रक्शन ऑब्वियसली हाउसिंग एंड कंस्ट्रक्शन प्लेज़ अ वेरी इंपॉर्टेंट रोल और उसमें जो हम ट्रांजैक्शन टैक्सेस नीचे लेकर आए हैं वो आप ऑलरेडी उसके बारे में देख चुके हैं और उसके रेट्स जो है हमने बजट में अनाउंस कर दिए हैं. अच्छा, उसके अलावा देखिए दो तीन चीज़ों के बारे में और बात करना चाहता हूँ, लेकिन मैं एग्रीकल्चर के बारे में भी बात करना चाहता हूँ, ज़राअत के बारे में भी बात करना चाहता हूँ. हमने जो एग्रीकल्चर क्रेडिट है और फाइनेंसिंग पे मैं थोड़ी देर पहले रहूँगा, ये तकरीबन 15% बढ़ी है ईयर ऑन ईयर और ये 2 trillion से क्रॉस कर गई है जो ओवरऑल एग्रीकल्चर फाइनेंसिंग है. लेकिन उससे भी इम्पॉर्टेंट चीज़ जो इस फिस्कल ईयर में उसको इंट्रोड्यूस करवाया गया, जिसको ज़रखेज़ी स्कीम हम कह रहे हैं, और वो बहुत इम्पॉर्टेंट है और मैं बार बार अपने प्राइवेट सेक्टर का एक ज़रूर एक रखता हूँ नज़रिया कि ये आड़ती क्यों ऊपर गए और क्यों उनकी जो जो पकड़ है ऑन द एग्रीकल्चर सेक्टर ख़ास तौर पे छोटे किसानों पे, बिकॉज द बैंक्स हैव नॉट बीन स्टेपिंग अप. तो ये जो ज़रखेज़ी स्कीम है, जैसे आपको पता है कि इट्स ऑल डिजिटल, मोर इम्पॉर्टेंटली इज कलेक्ट्रल फ्री छोटे किसानों के लिए. किसी को फर्दें रखने के लिए, किसी को अपना घर गिरवी रखने के लिए ये नहीं कहा जा रहा. सो ये इंट्रोड्यूस हुई है छोटे किसानों के लिए एंड इट्स मूविंग इन द राइट डायरेक्शन. उसके अलावा मैं ये कहूँगा कि जो प्राइम मिनिस्टर की एग्रीकल्चर लोन है ख़ास तौर पे नौजवानों के लिए, जो यूथ है, इसका पूरा जो हुजम है वो 262 अरब रुपए है. सो 262 billion रुपीज़, उसमें से 125 billion रुपए मुख्तस किए गए हैं ज़रात के लिए. अगेन ब्रिंगिंग इट बैक इनटू द फाइनेंसिंग पार्ट, बिकॉज दैट हैज़ बीन वन ऑफ द चोकिंग पॉइंट्स टू फॉर अस. उसके अलावा और भी चीज़ें हैं, सीड को ठीक करना है, यील्ड्स को ठीक करना है, उस पर तो जो रेगुलेटरी अथॉरिटीज़ बन रही हैं वो अपनी जगह हैं. आखिरी चीज़ मैं ये कहूँगा कि जो जितनी ड्यूटीज़ हैं एग्रीकल्चर और जो हम इक्विपमेंट मंगवाते हैं, कंबाइंड हार्वेस्टर्स आते हैं, उसमें ट्रैक्टर्स आते हैं, सेंट्रीफ्यूगल पंप्स हैं, ये वो सारे एरियाज़ हैं जहाँ हमें वैल्यू एडेड मशीनरी की ज़रूरत है, जो यहाँ नहीं बन रही हैं और हम चीन से या बाकी और ममालिक से हम ये ला सकते हैं, विच विल हेल्प अस एक्चुअली इंक्रीजिंग द यील्ड. इन सब चीज़ों पे कस्टम्स ड्यूटीज़, एडिशनल कस्टम ड्यूटीज, रेगुलेटरी ड्यूटीज को जीरो कर दिया गया है, सिफर कर दिया गया है। तो मैं सिर्फ ये जिक्र करना चाहता था कि जो खास तौर पे ज़रात के बारे में कि इस पे बड़ा फोकस है, एंड दिस इज़ जो मैंने कल बजट स्पीच में भी कहा कि दिस इज़ वन ऑफ की टेनेट्स ऑफ ग्रोथ एज वी मूव फॉरवर्ड। अब उसमें आखिरी चीज़ मैं ये कहना चाहूँगा टैक्सेशन के मामले में कि इसमें डीपनिंग का भी मामला है और ब्रॉडनिंग का भी मामला है। अब डीपनिंग के लिए मैंने उस दिन भी जिक्र किया कि जो इस वक्त डिजिटल मॉनिटरिंग और बाकी सारी चीज़ें जो इस वक्त चल रही हैं, और मैंने ख़ास तौर पर जिक्र किया कि उससे एडिशनल महसूलात और रेवेन्यूज़ मिल रहे हैं, दिस इज़ नॉट समथिंग इन डिज़ाइन। What is in design is what I presented yesterday in the parliament, which is the new tax operating model. Aur uspe maine kal usme badi tafseel se baat ki hai in the budget speech, lekin agar usme abhi bhi kuch bham hai to jo aapke jab sawalat honge to main chairman FBR aur finance secretary sahab ko darkhwast karunga ki ye usko further bayan kare. It's very simple, hum isko ऑटोमेशन की तरफ लेके जाना चाह रहे हैं, एआई की तरफ लेके जाना चाह रहे हैं, ह्यूमन इंटरवेंशन को कम कर रहे हैं, जो हमने कस्टम्स में फेसलेस किया उसी को इनकम टैक्स और सेल्स टैक्स में लाना चाह रहे हैं और इंशाल्लाह लाएंगे एज वी मूव फॉरवर्ड। तो उस पर जो भी आपके सवालात होंगे इंशाल्लाह हम उस पर जवाब देंगे। और दूसरा जो वाइडनिंग है, जो वसत की बात है, उस दिन हमने रिटेलर स्कीम की बात की और उसको कल बजट में जो है वो बताया भी गया और पेश किया गया। तो देखिए, हमारी ये एक भरपूर कोशिश थी इस बजट में कि ख़ास तौर पे जो कहा जा रहा था कि जी आपने सिर्फ माशी इस्तेहकाम की बात करते हैं, माशी ग्रोथ उस वो कहाँ है, तो इस दफ़ा जो हमें फिस्कल स्पेस अवेलेबल हुई उसको हमने भरपूर इस्तेमाल किया है। देर इज़ मोर टू डू, लेकिन मैं फिर ये कहूँगा डायरेक्शन ऑफ ट्रेवल, और इस दफ़ा हमने जो अभी तक हमें हर जगह से जो फीडबैक मौसूल हुई है और हो रही है वो ये है कि हम इंशाल्लाह मुआशी तरक्की की तरफ चल पड़े हैं, एंड दिस बजट इज़ गोइंग टू प्ले इंशाल्लाह ताला ए वेरी पिवटल रोल। इसके साथ जी वी विल ओपन इट अप फॉर क्वेश्चन। जी
1: थैंक यू सर, हमें आज
0: एक मिनट जी, एक मैं अगर मैं सॉरी अगर मैं बिलाल कियानी साहब को कहूँ कि ये भी थोड़ी ज़रूर बात कर लें, और फिर मैं द ऑनरेबल इंफॉर्मेशन मिनिस्टर उनको भी रिक्वेस्ट करूंगा। जी
2: जी शुक्रिया फाइनेंस मिनिस्टर साहब। सर मैं जस्ट टू ऐड टू व्हाट यू हैव सेड, देखिए ये बुनियादी तौर पे आपने देखा है कि ये एक अवामी बजट है जो वज़ीर आज़म शहबाज शरीफ साहब ने की हुकूमत ने पेश किए, वज़ीर ख़ज़ाना साहब ने कल फ्लोर ऑफ द हाउस पे भी पेश किया, आज आपके सामने भी तफसीलात हैं, कल शाम आपने से दीगर साथियों को टेक्निकल ब्रीफिंग्स मिली, फाइनेंस मिनिस्टर साहब हिमसेल्फ और मैं और हमारे और कॉलीग्स मुख्तलिफ टी वी चैनल्स पर भी गए और हमने इसके खदोखाल पेश किए। बुनियादी तौर पर देखिए ये तनख्वाहदार तबके का बजट है, ये सनतकार का बजट है, ये एक्सपोर्टर का बजट है, ये आपके कंस्ट्रक्शन सेक्टर का बजट है, ये उस शख्स का बजट है जो अपना घर बनाना चाहता है जिसके पास आज वसाइल नहीं है, ये हमारी मईशत के दीगर जो हिस्से हैं जो कि तलबगार थे रिसोर्सेज के, हमारी मईशत का पहिया आगे मजीद चलाने के लिए, और हमारी जो भाई बहन बुजुर्ग हैं जिनके ऊपर बोझ ज़्यादा था उन पर कम करने का ये बजट है। वज़ीर आज़म शहबाज शरीफ साहब ने आपके सामने और फाइनेंस मिनिस्टर ने पूरी इकोनॉमिक टीम ने हमेशा इस बात का एतराफ़ किया है कि इस टैक्स का बोझ बहुत चंद लोग कंधों पर उठा रहे हैं और तनख्वाहदार तबका उसमें सर फहरिस्त है, और इसलिए हमेशा ये बात की गई थी कि पहला जब मौका मिला तो चादर को देख कर पाँव फैलाते हुए ये हुकूमत तनख्वाहदार तबके को रिलीफ देगी, और यही प्रायोरिटी प्राइम मिनिस्टर की और फाइनेंस मिनिस्टर की रही है। और इस दफ़ा इस बात का बाकायदा तायुन हुआ कि अगर हमें कोई भी रिलीफ देने का मौका मिला इस हुकूमत को तो सबसे पहली तरजीह ये होगी कि तनख्वाहदार तबके पर बोझ कम किया जाए। तो आपने देखा है कि ना सिर्फ बोझ कम किया गया, पिछले साल महदूद वसाइल में मामूली सी कमी की गई थी सबसे निचले स्लैब से, मगर इस साल इस तरीके से रिलीफ दिया गया है कि जो चाहे आपकी तनख्वाह 3 लाख हो, 8 लाख हो, 5 लाख हो, माना 12 लाख हो, हर शख्स को एक सिग्निफिकेंट आपको कमी महसूस होगी उस बोझ में। और ये वादा वज़ीर आज़म शहबाज शरीफ साहब ने आवाम के साथ और तनख्वाहदार तबके के साथ पूरा किया है। दूसरा, जिन तफसीलात का वज़ीर ख़ज़ाना साहब ने आपको बताया, चाहे वो एक्सपोर्टर्स के मिनिमम टैक्स और एडवांस टैक्स के मजमूई सतह पर कमी थी, چاہے وہ سپر ٹیکس کے پہلے 6 سلیبوں کی الیمینیشن ہے اور آخری سلیب میں 500 ملین سے اوپر 10% سے 8% کرنا تھا. یہ بنیادی طور پہ ہمارے ایکسپورٹرز اور ہماری فارمل انڈسٹری کی پرائمری ڈیمانڈز تھی. آپ جانتے ہیں کہ پورا سال وزیر اعظم شہباز شریف صاحب نے بزنس کمیونٹی کے دیگر طبقات کے ساتھ ریگولر انٹریکشن رکھی ہے. یہ ہمارے ایکسپورٹرز اور ان کنسلٹیشنز کے نتیجے میں جو ایک نچوڑ نکلا اس میں یہ مطالبات سر فہرست تھے. جب ٹیکس برڈن کو ہم ڈیکریز کرنے کی بات کرتے ہیں تو اس لیے ہم نے اس کنسلٹیشن کو صرف زبانی کلامی بات یا آئے بات کی کھانا کھائے اور چلے گئے تک محدود نہیں رکھا. ان کنسلٹیشنز کے نتیجے میں اپنی بزنس کمیونٹی کے ساتھ بات کر کے جو اصل ایشوز ہمارے سامنے آئے, ٹیکس برڈن کو ڈیکریز کرنے کے جو پرائمری لیورز آئیڈینٹیفائی کیے گئے اجتماعی سطح پر, اس کو اس حکومت نے ایڈریس کیا. تو باقی ٹیکس نیٹ وائڈننگ کی جی تھینک یو. تو دیکھیے اسی طرح وزیر خزانہ صاحب ابھی بتا رہے تھے کہ چیمبرز کے ساتھ آپ نے دیکھا پرائم منسٹر صاحب نے بجٹ سے ایک ہفتہ پہلے ایک تفصیلی نشست کی سارے چیمبرز کے ساتھ جس میں ایف پی سی سی آئی بھی تھا اور ملک کے دیگر حصوں کے چیمبرز تھے, چاہے وہ لاہور ہو, کراچی, کوئٹہ, پشاور, سرحد چیمبر ہے, فیصل آباد, سیالکوٹ, اور ہر کسی کے اپنے علاقے کے ایشوز اور اپنے جو ہمارے معیشت کا حصے دار ہیں اس علاقے سے وہ اپنے ایشوز لے کے آئے. سیالکوٹ ایس ایم ای ایکسپورٹر کا ایشو لے کے آتے ہیں, بلوچستان کے علیحدہ ایشوز ہیں, سرحد کے. تو وزیر اعظم نے سب کو سنا اور ان سب کو ہم نے ایڈریس کرنے کی کوشش کی. اسی طرح ہمارے جو دیگر انڈسٹری لیڈرز ہیں ان کے ساتھ ایک علیحدہ نشست ہوئی, اس میں پاکستان بزنس کاؤنسل بھی شامل ہے. تو ہم نے ان کنسلٹیشنز کے نتیجے میں نہ صرف اس بجٹ کے اندر ریلیف میجرز دیے بلکہ اس کے علاوہ بھی پورا سال جو درستگیاں کر سکتے تھے وہ کرتے رہے, اور یہ ایف بی آر کا جو نیو ٹیکس آپریٹنگ ماڈل ہے اور جو ایڈمنسٹریٹو ایشوز آتے ہیں وہ بھی ہمیں اپنی انڈسٹری سے پتہ لگتے رہتے ہیں. باقی آپ نے سر کل اسپیچ میں بھی ذکر کیا کچھ ایسے ٹیکسز ہیں جو ہماری سوشل سیکٹرز کے لیے بڑے اہم ہیں, چاہے وہ پنک ٹیکس کی جی ایس ٹی ایگزمپشن ہو, چاہے وہ کانٹرسیپٹیوز پہ جی ایس ٹی ایگزمپشن ہو. یہ بھی ہمارے لیے پاپولیشن کنٹرول اور خواتین کی ریپروڈکٹیو ہیلتھ کے حوالے سے یہ اہم ضروریات تھیں جو وزیر اعظم شہباز شریف صاحب کی حکومت نے پوری کی. اسی طرح سر جیو آپ نے جی ایس ٹی ایگزمپشن کی شپنگ انڈسٹری پہ, اس جنگ اور کانفلکٹ کے دوران ہمیں اس بات کی اہمیت کا مزید احساس ہوا ہے کہ اپنی شپنگ فلیٹ ہونا کتنا اہم ہے اور کتنی آپ کے لیے اسٹریٹیجکلی اہم ہے. تو اسی لیے اس چیز کو مد نظر رکھا گیا. باقی ایکسپورٹ فائنینسنگ اور اپنا گھر کی الوکیشنز آپ کے سامنے, اور بینظیر انکم سپورٹ پروگرام کے تحت جو آپ کے سب سے کمزور طبقات ہیں, 1 کروڑ سے زائد گھرانے ہیں جو خواتین کے ذریعے جن کو رقم ملتی ہے, اس کے بجٹ میں بھی خاطر خواہ کمی اضافہ کیا گیا ہے. تو میں آپ کی آئی ایم گریٹفل فائنانس منسٹر صاحب. بنیادی بات یہ کہ یہ ایک عوامی بجٹ ہے اور وزیر اعظم صاحب نے جو وعدہ کیا تھا کہ عوام نے ان کا ساتھ دیا ہے ایک مشکل وقت میں جو سٹیبلائزیشن کا فیز تھا, اس کے بعد جس بہتری کا وعدہ کیا تھا اس بہتری کا آغاز ہو گیا. انشاءاللہ اس سے روزگار, صنعت, ایکسپورٹس سب کو فروغ ملے گا اور ہمارے بہن بھائیوں کی قوت خرید میں بھی اضافہ ہوگا. جی
3: تھینک یو. جی ویری بریفلی میں یہ کہنا چاہتا ہوں کہ یہ جو گنجائش پیدا ہوئی ہے اور یہ جو ریلیف اورینٹیڈ بجٹ دیا گیا ہے اس میں پچھلے 2 سال میں بڑی ارکریزی ہوئی ہے. یہ اوور نائٹ گنجائش نہیں پیدا ہوئی, اینڈ وزیر اعظم صاحب کا بارہا یہ وعدہ تھا کہ جیسے ہی گنجائش پیدا ہوگی میں ریلیف دوں گا. دیکھیے اس میں سر فہرست جو ایف بی آر کے ریفارمز ہیں وہ میں سمجھتا ہوں کہ انپریسیڈنٹڈ ہیں, ہسٹورک ہیں, ملک کی تاریخ میں اتنے بڑے ریفارمز کبھی نہیں ہوئے. اینڈ آج اگر میں یہ کہوں کہ ایف بی آر کی پورا سٹرکچر سفارش سے پاک ہے, پولیٹیکل انفلوئنس سے پاک ہے, تو یہ غلط نہیں ہوگا. اگر آج میں, یہ میرے ساتھ بیٹھے ہیں, آج میں ان کو کسی افسر کی سفارش کروں کہ کسٹمز کے فلاں پورٹ پہ لگا دیں یا فلاں ڈسٹرکٹ میں آئی آر ایس کو افسر لگا دیں, شام تک اس افسر کا سسپینشن آرڈر میرے ٹیبل پہ ہوگا. پولیٹیکل کلچر چینج ہوا. ہمارے پاس جو ہماری کانسٹیچوئنسی سے لوگ آتے تھے سفارشیں لے کے کہ جی میرا کزن ہے, میرا جاننے والا ہے, یہ کسٹمز کا افسر ہے, اس کی پوسٹنگ ٹرانسفر کے لیے میں ریکویسٹ کرنے آیا ہوں, تو وہ کلچر چینج ہو گیا. اب لوگ اپروچ ہی نہیں کرتے. اور یہ کلچرل چینج تب آیا جب یہ ٹاپ سے شروع ہوا اور پرائم منسٹر صاحب نے اس کو لیڈ کیا. لیکیج تھا, بلینز آف روپیز کا لیکیج تھا اور کلوژن تھی, کرپشن تھی. اس کے بعد اگر آپ ٹرانسپیرنسی کی بات کریں تو ٹرانسپیرنسی کو انشور کیا گیا فیس لیس سسٹمز کے تھرو, اپریزمنٹ جو پورٹس بھی شروع ہوئی اور اب وہ ہر ڈسٹرکٹ تحصیل لیول پہ جائے گی. اس کے ساتھ ساتھ بہت امپورٹنٹ یہ ہے کہ انفورسمنٹ انڈسٹری کے لیول پہ, کہ جہاں پہ لیکیج بہت زیادہ تھی, شوگر انڈسٹری سے آغاز کیا گیا. 60 بلین کی ایڈیشنلٹی ہے. ایک تنخواہ دار طبقے والا آدمی شوگر انڈسٹری کا بوجھ کیوں اٹھائے کہ جن کے پروفٹس میسو ہیں مگر ٹیکس کلیکشن میں ان کا کنٹریبیوشن کم ہے؟ تو یہ جو اوورال ریلیف کا ایک نریٹو ہے اس کے پیچھے محنت بہت ساری ہوئی. اس کے علاوہ میں لٹیگیشن کی بھی بات کرنا چاہتا ہوں. لٹیگیشن کے اندر ہوتا کیا تھا؟ سفارش پہ وکیل بھرتی ہوئے, انہوں نے کلوژن کی, انہوں نے دوسری پارٹی کے وکیل کے ساتھ مل کے طے کر لیا کہ یار یہ 6-7 سال اس کیس کو چلاتے ہیں اور اس کے اندر جو ٹیکس پیبل ایف بی آر کو وہ پڑا رہے, وہ فروزن پڑا رہے, یا وہ جس نے ٹیکس ادا کرنا ہے اس کے پاس پڑا رہے, کوئی بات نہیں. تو دیکھیے یہ تنکا تنکا کر کے ون اسٹیپ ایٹ اے ٹائم یہ گنجائش پیدا کی گئی ہے تھرو ایفیشنٹ سسٹمس, تھرو آئی ٹی بیسڈ سسٹمس اینڈ تھرو ایبسلوٹ ٹرانسپیرنسی یہ گنجائش پیدا ہوئی ہے امنگس ادر میجرز. اور بہت سارے میجرز ہیں جن کا میں ذکر کر سکتا ہوں, مگر یہ مچ نیڈڈ ریلیف جس کا وعدہ وزیر اعظم نے کیا, آج ہمیں خوشی ہے ان کی پوری معاشی ٹیم کو ہمیں کہ آج وہ وعدہ وفا ہوا جو مختلف طبقات سے کیا گیا تھا, سیلریڈ کلاس بینگ ایٹ دا ٹاپ اور اس کے ساتھ ساتھ ایکسپورٹرز کے لیے اتنی بڑی گنجائش پیدا کی گئی ہے کہ وہ اب کمپیٹیٹو ہوں گے. ہماری جتنی ایکسپورٹ باہر جاتی ہیں ہمیں خوشی ہوتی ہے جب میڈ ان پاکستان کا ٹیگ آپ کسی بھی باہر کے ملک میں دیکھتے ہیں. ہماری پروڈکٹس وہ ریجن کے اندر مزید کمپیٹیٹو ہوں گی اور اس سے زر مبادلہ آئے گا, اس سے فورن ایکسچینج ریزروز آپ کے بڑھیں گے, ایکسپورٹ لیڈ گروتھ کی طرف آپ جائیں گے. تو ایکسپورٹرز کے ساتھ ساتھ میں سمجھتا ہوں کہ مڈل کلاس کے لیے اسپیشلی جو بہت بڑی گنجائش لوور مڈل کلاس کے لیے پیدا کی گئی ہے تھرو اپنا گھر پروگرام, جو ڈیولپمنٹ اور ہاؤسنگ سیکٹر ہے, یہ صرف ڈیولپمنٹ اور ہاؤسنگ سیکٹر نہیں ہے, اس کے پیچھے پوری پوری انڈسٹریز ہیں. اس میں سیمنٹ لگتا ہے, اس میں سریا لگتا ہے, اس میں فٹنگز لگتی ہیں. 12 انڈسٹریز ہیں جو ہاؤسنگ سیکٹر کو فیڈ کرتی ہیں پیچھے سے. اس بات کا بھی احساس کیا گیا اور جو لونز بھی ڈسپرس کیے گئے ہیں 90 ارب کے ہاؤسنگ سیکٹر کے لیے, اس کی بھی پروویژن اس بجٹ میں رکھی گئی ہے. مگر اس کے ساتھ ساتھ مڈل کلاس کے لوگ بہت سفر کر رہے تھے کہ جب وہ سیل اینڈ پرچیز آف پراپرٹی کرتے تھے, چھوٹی ان کی ہولڈنگ ہوتی تھی لینڈ کی یا گھر کی یا کسی بھی پراپرٹی کی, اس کے اوپر ٹیکس زیادہ تھا. تو مڈل کلاس کے لیے وہ بھی گنجائش رکھی گئی ہے. اور میں سمجھتا ہوں کہ یہ ہر کسی کا بجٹ ہے. یہ جس طرح ایگریکلچر کی فائنانس منسٹر نے بات کی, یہ مزدور کا بجٹ ہے, یہ کسان کا بجٹ ہے, یہ تنخواہ دار کا بجٹ ہے, یہ انڈسٹریز کا بجٹ ہے. اور خواتین کے حوالے سے دیکھیے, جو پنک ٹیکس ابالش کیا گیا ہے جو سینیٹری اور ہائیجین پروڈکٹس پہ تھا, بہت بڑا اسٹیپ ہے, وہ 18% سے 0% کے اوپر آ گیا. سو آئی بلیو ہر سوسائٹی کے طبقے کو اس کے اندر کیٹر فار کیا گیا ہے, میکسیمم ریلیف پرووائڈ کیا گیا ہے. اور میں ماضی کا ذکر ضرور کروں گا, آئی ایم اے پولیٹیشین اینڈ میں آپ کی ضرور توجہ دلواؤں گا کہ شرطیں لگ گئی تھیں ڈیفالٹ کے اوپر. آپ سب گواہ ہیں, آپ سارے بیٹھے ہیں, کوئی اس میں ڈاؤٹ نہیں ہے. لوگوں نے شرطیں لگا لی تھی کہ جی یہ آج ڈیفالٹ ہوا, کل ڈیفالٹ ہوا اور ہم دہانے کے اوپر ہیں. دیکھیے فرام دیٹ پوائنٹ آنورڈس یہ جرنی کوئی آسان جرنی نہیں تھی. ہم نے قوم کا بھی شکریہ, وزیر اعظم نے بھی کل اپنے بیان میں کہا کہ جنہوں نے صبر تحمل کا مظاہرہ کیا, آپ کو تو ہمارے صبر کی بھی داد دینی تھی. ہم نے آپ کی بھی تنقید 2 سال بڑے فراخ دلی کے ساتھ برداشت کی. بٹ آج میں چاہوں گا کہ جس طریقے سے آپ ہماری اصلاح کرتے رہے اور تنقید برائے اصلاح کرتے رہے, میں چاہوں گا کہ آپ دل کھول کے داد بھی دیں کہ جس طریقے سے اس بجٹ کے اندر دی انٹائر اکنامک ٹیم لیڈ بائی دا پرائم منسٹر ہیز میڈ دی امپاسبل پاسبل. تو میں یہ سمجھتا ہوں کہ یہ آل انکلوسو بجٹ ہے, ریلیف اورینٹیڈ بجٹ ہے, اور ان شاء اللہ تعالیٰ یہ آج بنیاد رکھ دی گئی ہے کہ دیکھیے پہلا اکنامک آبجیکٹو تھا ٹو اچیو اسٹیبلٹی, میکرو اکنامک اسٹیبلٹی اچیو ہوئی, دنیا نے اس کو تسلیم کیا. میں آپ کو ڈیوس کی اگزامپل دوں, ڈیوس کے اندر IMF نے پوری دنیا کے سامنے کھڑے کو کہا کہ پاکستان نے جو اسٹرکچرل ریفارمس کیے ہیں, جو میکرو اکنامک اسٹیبلٹی کی ہے اور جو ان کا ہوم گرون ایجنڈا ہے وہ قابل ستائش ہے. ہمارے سکسیس ماڈلس, ایف بی آر کا ماڈل ورلڈ بینک کے سامنے پیش کیا گیا اور یہ صرف ورلڈ بینک نے اس کو اپریشیٹ نہیں کیا بٹ دنیا کے ممالک میں بہت زیادہ اس کی ستائش کی گئی. اس کے ساتھ ساتھ دیکھیے کیش لیس اکانومی کے اوپر جو انیشیٹوز بلال کیانی صاحب اس کو دیکھتے ہیں, اس کے ذریعے ایک بہت بڑا ان ڈاکیومینٹیڈ سیگمنٹ تھا اکانومی کا, اس کو ڈاکیومینٹیشن کے اندر لایا گیا. ٹیکس کی لیکیج وہاں سے بھی ہو رہی تھی نا, بیکاز کیش لیس تھا. اس دفعہ رمضان پیکج کو آپ اٹھا کے دیکھ لیجیے, ڈیجیٹل والیٹس جتنے لوگوں کے کریٹ کیے گئے ہیں, اینڈ اس میں ایک اور بھی آج اسٹیپ بجٹ کے اندر فائنانس منسٹر نے اناؤنس کیا کہ جتنی کریڈٹ کارڈ پیمنٹس یا ڈیبٹ کارڈ پیمنٹس پاکستان سے آن لائن ہوتی ہیں فار اینی تھنگ, جس میں اسٹوڈنٹس بھی ہیں, جس میں ای گیمنگ والے بھی ہیں, جس میں کوئی اسینشیل پروڈکٹس بھی لوگ آرڈر کرتے ہیں, اس کا ٹیکس بھی جو ہے وہ 5% سے 0.5% کر دیا گیا ہے. وہ بھی مڈل کلاس کے لوگ ہوتے ہیں میجورٹی. تو یہ بجٹ میں سمجھتا ہوں کہ اٹس کمپلیٹ ڈاکیومنٹ وچ پرووائڈز ریلیف اینڈ اے وے فارورڈ اینڈ اے پاتھ ٹوورڈز گروتھ, جس کا پرائم منسٹر نے آپ سے وعدہ کیا تھا. تھینک یو ویری مچ.
0: بہت شکریہ جی. حامد صاحب, اگر آپ پلیز.
4: سر, سوالات کے لیے میں آپ کی اجازت سے اور حال میں موجود دوستوں کی اجازت سے پہلے ان دوستوں کو موقع دوں گا جنہوں نے پرسوں اپنے نام دیے تھے, لیکن وقت کی کمی سے ہم ان سے ان کے سوالات نہیں لے سکے.
0: سب کی اجازت ہو جی.
4: جی اگر کاٹ جی. حنیف خالص صاحب, روزنامہ جنگ.
0: جی السلام علیکم.
5: جناب والا, وفاقی وزیر اطلاعات و نشریات نے بہت گفتگو کی, علم دیا, اور کل انہوں نے اخبارات میں فرنٹ پیج پہ اشتہار چھاپ کے اقتصادی انڈیکیٹر جو دیے ہیں وہ میرے جیسے کم علم والے آدمی کے لیے بھی ہوئے. وہیں سے میں نے یہ سوال بنا لیا ہے, 2023 میں جب مسلم لیگ نون کے پرائم منسٹر شہباز شریف صاحب نے اور آپ لوگوں نے اقتدار سنبھالا, اس وقت ہماری اکانومی 337 ارب کی تھی, ڈالر کی تھی, اور آج اس اشتہار کے مطابق ہماری اکانومی 452 ارب ڈالر کی ہو گئی ہے. سب سے بڑی اچیومنٹ یہ ہے. اور وزیر خزانہ صاحب, کل آپ نے جو کارنامہ سر انجام دیا ہے, باضابطہ بہت بڑے اعلان شدہ احتجاج کے باوجود آپ نے ہیڈ فون نہ لگائے اور ان کا سارا احتجاج زیرو کر دیا. میرا سوال صرف اپنے ذات کے متعلق ہے. میری ذات جو ہے وہ دکھی انسانیت ہے. سر, 16 اپریل 2026 کو میرا, مجھے نہیں پتہ انگلش میں کیا کہتے ہیں, موتیا کا آپریشن الشفا ٹرسٹ آئی ہسپتال میں ہوا. اس وقت سرجن صاحب نے, بریگیڈیئر صاحب تھے, سبی الدین صاحب تھے, انہوں نے مجھے ٹوبرا ڈیکس, مجھے ڈرافٹس لکھے جو ایف اے آر ٹی آئی او ایس کمپنی کے تھے. مجھے 390 روپے قیمت تھی. سر میں نے وہ 736 روپے کے خریدے. میرے بیٹے نے خریدے, میں تو ہسپتال میں تھا. دوسری دفعہ جب میں نے, اللہ کے نام پہ میں آپ کا کہہ رہا ہوں, میری بات سن لیں اور جو کر سکتے ہیں کریں, 15-20 دن کے بعد یہی, جس پہ میرے استادوں نے یہ کہا ہے, وہی سرجری کے بعد آئی ڈراپس ہم نے, میرے بیٹے نے 1500 کے خریدے. کیوں خریدے؟ 736 روپے والے 20 دن پہلے ڈراپس جو مارکیٹ میں تھے, وہ 20 دن بعد, اللہ کا واسطہ ہے, انسانیت کے لیے, آنکھوں کے آپریشن کرانے کے لیے, باقی دوائیوں پہ آپ اس کا,
0: ٹھیک ہے سر, اس کا,
5: تھینک یو سر, بہت شکریہ.
0: اس کا ایڈمنسٹریٹو ڈسکشن ہے جی. آئی ول ٹیک اٹ اپ ود ڈراپ اینڈ دا ہیلتھ منسٹر. جی
6: ریبا شاہد, رائٹر سر.
7: جی السلام علیکم.
0: جی
7: The budget document says
0: few in the questions. Achha.
7: The budget document in the risk section says that rising international oil prices are projected to add 0.8% to the GDP, to the fiscal deficit in FY27. So at the same time, the petroleum levy is expected to do a lot of the revenue heavy lifting. So if the oil prices rise further because of the Iran conflict, will the government absorb the shock, pass it on to consumers, cut spending elsewhere, or risk missing its revenue target? So that's question number one. And question number two is, in the econ survey, you said that the provincial transfers, you would discuss them a bit more as to like what the scheme is, if they're multi-year. If you could just give a few details on that. Is it a one-year commitment or a multi-year commitment, and how is it going to go about?
0: Ji. I think I probably tried to address it, both of these, during the economic survey. And I did mention certainly the oil prices and also the arrangement that we've had with the provinces, made it the provinces in the budget speech. But I will repeat that. As far as the oil prices are concerned, we saw the first impact actually in April, where our oil bill went up by $1 billion. But since then, the way we have been sort of managing, and full kudos to the NCMC, because that's where we work as whole of the government, that dropped to $500 million during May. Having said that, and I said that a couple of days back as well, that let's just all hope and pray that whatever leadership our Pakistani leadership is doing, and they are not giving up, and these are unrelenting efforts, that this conflict comes to an end sooner than later. But I did say that, and I will repeat that, that the energy infrastructure has been hit. So to expect that certainly Hormuz will open up and things will normalize, or whether it's the LNG or other resources which have been hit will get normalized in a week or 2 weeks' time, that's not going to happen. So it is going to spill over into the next fiscal year. So with respect to the second, third order impact, while we have negotiated well the first order impact, whether it's the supply or whether it's the prices, that we have built in that redundancy into our fiscal position for next year. So that's your answer to your first question. The second thing, and I mentioned that in the budget speech, that we are absolutely grateful for all the provinces, the way they have sort of stepped up in helping us for some of the more pressing needs. Some of those have been reflected in the defense budget, and that is out there, and it's, the number is with you. And for this year, that arrangement is in place. And from our perspective, it's a three-year discussion, and we will take that forward with the provinces for the next couple of years as well. But we expect that arrangement to be in place for the next 3 years. Thank you.
8: Ji.
9: Umar Hayat Khan, Bold News.
0: Ji, sir.
10: بجٹ جو ہے وہ ایکسپورٹرز کا ہے انڈسٹری کا ہے اور یہ بجٹ تنخواہ دار طبقے کا ہے وہ جن کی تنخواہیں زیادہ ہیں اور سپر ٹیکس میں بھی آپ نے کمی کر دی لیکن جب آپ نے سٹینڈرڈ ریٹ جی ایس ٹی کا 18% کیا تھا تو اکراس دا بورڈ سب پہ لگا دیا کھانے پینے کی چیزوں پہ بھی لگ گیا لیکن جب آپ کو کچھ کشن ملا تھا تو غریب طبقے کے لیے جو اس کے عام استعمال کی اشیاء ہے چائے کی پتی ہوگی گھی ہوگے چاول ہوگے ان چیزوں پہ آپ نے سیلز ٹیکس کم نہیں کیا لیکن آپ نے اشرافیہ کو ایک مرتبہ پھر جو ہے وہ مراعات دے دی تو اس بجٹ میں ہم یہ دیکھ رہے ہیں کہ کسی بھی قسم کا غریب طبقے کو کوئی ریلیف نظر نہیں آ رہا آپ نے 10% بڑھائی جو کم سے کم اجرت ہے تو مجھے یہ بتائیں کہ 41,700 روپے ہو گئی تو 41,700 روپے میں آج کسی کا گھر چل سکتا ہے کسی بھی ایک کوئی بجٹ آپ بنا دیں 41,700 میں اور دوسرا یہ ہے کہ ایک دفعہ پھر ایک ایمبیشیس ٹارگٹ جو ہے ایف بی آر کا سیٹ کیا گیا ہے اور 15,264 روپے اور ہم دیکھ رہے ہیں کہ تین دفعہ پہلے ریوائز ہو چکا ہے ٹارگٹ کرنٹ فسکل ایئر کا وہ بھی ہم پوچھتے ہیں تو بتایا نہیں جاتا پھر اس پہ وضاحت آ جاتی ہے کہ جناب یہ ہم نے ریوائز کر دیا تھا جب ہم اصل خبر فائل کرتے ہیں اب مسئلہ یہ ہے کہ ایک انسرٹینٹی مارکیٹ کے اندر پائی جاتی ہے جب آپ اس طرح کے ایمبیشیس ٹارگیٹس رکھتے ہیں اور اب سولر پہ آپ اگزامپل لے لیں کہ سولر کے کہا کہ سیلز ٹیکس جو ہے بڑھ رہا ہے تو ریٹس بڑھ گئے اسی طرح مختلف جو چیزیں ہیں ان کے ریٹس بڑھ گئے تو یہ ذرا مجھے بتا دیں
0: تیسرے سوال پہ شروع کرتے ہیں یہ کس نے کہا تھا کہ سولر کا ریٹ بڑھ رہا ہے ہم نے تو کسی نے نہیں میں سر آپ سے درخواست کر رہا ہوں نا یہ کس نے کہا نہیں لیکن اگر آپ آپس میں ہی بیٹھ کر یہ بات چیت کرتے رہے اور ہر ڈفرنٹ کس نے کہا تھا جی ذرائع نے کہا تھا अच्छा अब देखिए ज़राए तो ये सारे यहाँ बैठे हैं, अब मैं तो कुछ नहीं कह सकता, अगर आप किसी ज़राए को आप पॉइंट आउट करना चाहते हैं कि इस ज़राए से मुझे मिली है तो देखिए अब और भी मैं ऑन अ मोर सीरियस नोट मैं फिर बिलाल कियानी साहब को भी कहूँगा कि वो इसमें पिच इन करें। पिछले एक हफ्ते दो हफ्ते एक महीने से चल रहा था कि ये हो रहा है, ये लग रहा है, ये हो जाएगा। आपने अभी GST की जिक्र किया कि 18 नहीं ये तो 19 करने वाले हैं। देखें ये तो अब उसका तो मैं कुछ नहीं कर सकता, हमने जो पेश किया है वो कल बजट में पेश किया है, तो इसलिए अब ये कहना कि जी उसकी वजह से ये हो गया वो तो फिर जो पीपल हु आर ट्राइंग टू डू आर्बिट्राज एक्ट्स, तो मेरी तो आपसे सबसे बड़ी सबमिशन होगी कि आपको उन सब ज़राए के पास वापस जाना चाहिए, सब के पास वापस जाना चाहिए ताकि पता चले कि ये किसने ये जो है आप कह रहे हैं कि जी इतने रेट बढ़ गए एक्सेट्रा, आप उसकी अकाउंटेबिलिटी करें, उनकी अकाउंटेबिलिटी करें, आप उनकी अकाउंटेबिलिटी करें। अच्छा दूसरा जी इन्होंने सोलर का तो मैंने बात कर दी है कि जो सवाल था ही नहीं, और आप ज़रा थोड़ा सा अब ये जवाब देने, आपने कहा बिलाल साहब ने कहा, मैं चाहता हूँ कि बिलाल साहब इसका जवाब दें।
2: नहीं जी बिल्कुल कहा, उमर साहब भाई हैं और रोज़ाना ये सवाल जवाब हर फोरम पे करते हैं और इनका हक है। उमर साहब बात ये तनख्वाहदार तबके की हम बात पे बिल्कुल खड़े हैं और मैं आपको मिसाल दे देता हूँ। आपने कहा कि छोटी तनख्वाह वाले तनख्वाहदार तबके पे कोई कमी आपको नज़र नहीं आई, तो मैं दो चीज़ें आपकी खिदमत में पेश करता हूँ। एक तो आप जानते हैं कि साल की जिसकी भी पहली 6 लाख की जो तनख्वाह होती है, 6 लाख जो भी कमा रहा है पूरे साल का, और कुछ हमारे भाई ऐसे हैं बहन भाई हैं जो कमाते हैं, उसके ऊपर तो टैक्स है ही नहीं, अगले 6 नहीं उस पर 0 है, ठीक है जी। 6 से 12 के ऊपर 1% है, वो भी हमने पिछले साल जब हमें उस वक्त और भी महदूद स्पेस थी तो हमने उस 5% को 1% किया था जब हमारे पास बहुत महदूद स्पेस थी। इसी तरह जिसकी तनख्वाह 12 लाख से 22 लाख तक की थी उसका हमने रेट पिछले साल 15% से 11% कम किया था। हमने पिछले साल जब इससे बहुत ही ज़्यादा लिमिटेड स्पेस थी तो हमने पहली तरजीह इन स्लैब्स को दी थी। तो इसके अंदर अब आप देख लीजिए कि 1 लाख महाना तनख्वाह कमाने वाले का कुल टैक्स महीने का 500 रुपये, 2 लाख कमाने वाले का कुल टैक्स 13,500 रुपये है। ये उसकी उन्हीं रिडक्शंस के नतीजे में है जो पिछले साल हम कर चुके हैं। अब इस साल जो हमने अभी टैक्स रिडक्शंस की हैं, जो आपने देखा है दीगर स्लैबों में हैं, 22 मिलियन से 32 मिलियन वाले में 3% कम किया, 22 लाख से 32 लाख तक वाले में हमने 3% कम किया, 32 लाख से 41 लाख वाले स्लैब में हमने 5% कम किया, 41 से 56 वाले में हमने 6% रेट कम किया, 56 लाख से 70 लाख वाले में 3% रेट कम किया, सुपर टैक्स हमने कम किया। ये वो तबका था जिनको पिछले साल रिलीफ नहीं मिला। तो इस साल और पिछले साल में चाहे कोई शख्स 1 या 1.5 या 2 लाख वाला था या किसी की 12-13 लाख है, इन सब पे हम जान समझते थे बोझ ज़्यादा है और हमने पिछले 2 सालों में ये मुकम्मल तौर पे बोझ हमने कम किया है। दूसरी आपने बात की कमज़ोर तबकात की, देखिए पिछले साल मेरे ख्याल से जी हमारा बिस्ट का बजट था 716 अरब रुपये मौजूदा साल का रफली, इस साल हम उसको 838 अरब रुपये पे लेके जा रहे हैं। एक तरफ 17% इजाफा है, एक तरफ आपका तरक्याती बजट है जो कुल पूरे का पूरा 1,000 अरब रुपये का है और एक तरफ 838 अरब रुपये हैं इन्हीं महदूद वसाइल में जो 1 करोड़ से ज्यादा प्रूवन आपके कमजोर तबकात पर जाते हैं, खानदानों को जाते हैं और वो भी खवातीन के जरिए। तो देखिए हुकूमत इसके अंदर जो मुमकिन है वो हुकूमत कर रही है और ये जो अपना घर स्कीम है जिसका जिक्र वजीर खजाना ने किया ये उन लोगों के लिए ही है और प्रूवन आपके कमजोर तबकात पर जाते हैं, खानदानों को जाते हैं और वो भी खवातीन के जरिए। तो देखिए हुकूमत इसके अंदर जो मुमकिन है वो हुकूमत कर रही है और ये जो

0: इस वोट लेड ग्रोथ की, तो थोड़ा सा जेब हमें खोल के उसको देखना चाहिए कि ये पैसा एक्सपोर्टर जो है जब उसका टर्नओवर बढ़ेगा उसके प्रॉफिट ऊपर जाएंगे तो एक इंडस्ट्रियल एक्सपोर्टर क्या करता है, वो एक्सपेंशन करता है, वो नई इंडस्ट्री लगाता है, वो डाइवर्सिफाई करता है, उससे नौकरियां पैदा होती हैं, एग्जिस्टिंग ह्यूमन रिसोर्स को ज्यादा तनख्वाहें देता है।
1: ये ग्रोथ के मॉडल को थोड़ा समझें कि इसके अंदर सिर्फ वो एक्सपोर्टर अकेला नहीं है, उसका वो मशीन चलाने वाला फैक्ट्री के अंदर मजदूर भी शामिल है जिसको वो तनख्वाह अदा करता है, उसका ड्राइवर भी शामिल है, उसके जो छोटे मुलाजमीन हैं उस फैक्ट्री के अंदर वो भी शामिल हैं। देखिए एक्सपोर्ट का जो मॉडल है वो पूरी इकोनॉमी को बेनिफिट करता है, तो ये एक्सपोर्ट लेड ग्रोथ में वो शामिल है, पहली बात। दूसरी बात इसके अंदर ये है जो आपने सोशल सेक्टर्स की बात की, अगर आप इस दफा का डेवलपमेंट बजट भी उठा के देखेंगे, इस्लामाबाद के जिना मेडिकल कॉम्प्लेक्स से लेके मुजफ्फराबाद की दानिश यूनिवर्सिटी तक, गिलगित बल्तिस्तान में, बलोचिस्तान में, सिंध में जो बैकवर्ड एरियाज हैं उसके अंदर एजुकेशनल इंस्टीट्यूशंस के लिए स्पेशल रकम रखी गई है, और ये प्राइम मिनिस्टर साहब का एक विजन था दानिश को लेके कि ये दानिश स्कूल और यूनिवर्सिटियाँ जो पूरे से द पुअर के लिए, और उसका एडमिशन क्राइटेरिया ये है कि द स्टूडेंट मस्ट बी ए सिंगल और ए डबल ऑफन, जिनको पूछने वाला कोई नहीं था। आज अगर आप उठा के देखें जो 2011 और 12 में दानिश स्कूल बनाए गए थे पंजाब के अंदर, वो ना होते तो ये बच्चे किधर जाते। तो ये देखिए, और हाउसिंग सेक्टर की ऑलरेडी बहुत बात हो चुकी है, मैंने जो टेस्टिमोनियल उस दिन प्ले किए, एक ड्राइवर को मिला उसके अंदर, एक फैक्ट्री वर्कर को उसके अंदर लोन मिला, और ये वो लोग हैं जो 1 करोड़ के अंदर अपना छोटा सा 5 परले का घर बना लेते हैं, उससे भी छोटा बना लेते हैं, या कहीं ऐसा अपार्टमेंट ले लेते हैं जो शायद वो वैसे ना ले सकते। तो आई थिंक ओवरऑल इसमें तमाम चीजों को एड्रेस किया गया है, और जिस तरह मैंने कहा कि लोअर मिडिल क्लास को और तनख्वाहदार वो जो मजदूर है या वो लोअर स्ट्रेटा पे काम कर रहा है उनका भी भरपूर तरीके से इस बजट में ख्याल रखा गया है।
2: थैंक यू। कुरातुल्लैन, इंडिपेंडेंट उर्दू।
3: अस्सलाम वालेकुम। पेट्रोलियम लेवी पे 1676 जो अरब है उसका टारगेट रखा गया है, सो पेट्रोल और डीजल पर कितनी लेवी रखी गई है, और दूसरा ये कि SIFC और BUI को मर्ज करने की ये बातें चल रही हैं, वो उसका मुझे अपडेट एग्जैक्टली नहीं मालूम। सो SIFC आज तक कितनी इन्वेस्टमेंट लेके आया है स्टैंड अलोन, और रादर देन इसको जोड़ा जाए BUI को SIFC के साथ, ये कितनी इन्वेस्टमेंट ले आया है। MOUs तो बहुत साइन हो गए लेकिन उसके बाद क्या वाकई कोई इन्वेस्टमेंट आई है या आने वाली है
4: जी? तो लेवी पे आप बता सकते हैं? लेवी पे देयर इज नो, इट्स बेस्ड ऑन द करंट।
5: देखिए लेवी का जो सारा सिलसिला है उस पे ने पहले भी जिक्र किया, दोबारा जिक्र करते हैं, लेवी की जो मद है वो बढ़ाई नहीं जा रही है। देयर इज नो इंक्रीज इन द अमाउंट इन टर्म्स ऑफ जो लेवी है उसको हम पेट्रोल और डीजल में उसका रद्दोबदल करते रहते हैं डिपेंडिंग ऑन हाउ वी गो, बट उसमें कोई उसकी मद में इंक्रीज करने की ना अगर होती तो कल हम बजट में उसकी बात करते, और उसमें कोई इस पर बात नहीं हुई है। दूसरी देखें जो आपकी बात है ये BUI SIFC, लेकिन इसके अलावा मैं आपको कहूँ कि जो राइट साइजिंग की जो हमने एक्सरसाइज हम करते रहे हैं उसमें हमने काफ़ी मिनिस्ट्रीज़ को एक्चुअली मर्ज किया है, और उनको हम कम लेकर आए हैं, और उनको उनकी जो तादाद है हमने उनको कम किया है। जहाँ तक BOI और SIFC का ताल्लुक है उसमें सिर्फ ये था कि जो इस वक्त है उसमें डुप्लीकेशन नज़र आ रही है कि बोथ इन्वेस्टमेंट एंड फैसिलिटेशन, ये दोनों ही मकासद हैं दोनों इदारों के लिए। तो बेहतर यही है कि क्योंकि उनका जो एक सेक्रेटरी तो एक कर दिया गया, लेकिन बेहतर यही है कि फॉर द फॉरेन इन्वेस्टर्स इट्स बेस्ट दैट दे यूज़ एंड दे वर्क विद वन विंडो। तो इसलिए इसके ये इस वक्त जो है उसका प्रोसेस जारी है, इसका प्राइम मिनिस्टर साहब असूली फैसला कर चुके हैं कि हमने इनको मर्ज करना है। अब उसका जो प्रोसेस है वो अब इसको आगे कैसे लेके जाना है, दैट इज़ द थिंग। देखिए जहाँ तक ये बात है ना कि जी कितनी इन्वेस्टमेंट आई कितनी नहीं आई, उस दिन भी मैंने जिक्र किया कि कौन कौन सी कंपनियाँ जो हैं, जब इकोनॉमिक सर्वे के वक्त थे, कौन कौन सी कंपनियाँ जो यहाँ इस मुल्क में आई हैं इन द लास्ट ईयर और 2 ईयर्स। देखें किसी भी वेदर इस लोकल इन्वेस्टर्स और इस फॉरेन इन्वेस्टर्स, दे आर ऑल लुकिंग फॉर ये बार बार मैं ये कहता हूँ कि कल भी मैंने कहा कि माशी इस्तेकाम कोई मंजिल नहीं होती, और इसलिए मैंने कहा कि माशी इस्तेकाम या मैक्रो स्टेबिलिटी इज़ बेसिक हाइजीन, इट्स एज सिंपल एज दैट, कि अब जो इस मुल्क में एफएक्स रिजर्व्स हैं, जो इस मुल्क का इंटरेस्ट रेट है, जो इस मुल्क की फॉरेन एक्सचेंज है, इस मुल्क में जो पॉलिसी कंसिस्टेंसी है, ये सारी चीज़ें होंगी तो पहले लोकल इन्वेस्टर आएगा, उसके बाद फॉरेन इन्वेस्टर आएगा। देखें ये जो अभी अता तारर साहब ने जिक्र किया हम 22-23 की जर्नी से, वो समझना ज़रूरी है। मैं उस वक्त प्राइवेट सेक्टर में था, जब लोगों के डिविडेंड रिपैट्रिएशन रुक जाएं, जब उनके प्रॉफिट जो आप यहाँ कमा रहे हैं उनको कहा जाए कि 2 साल के लिए आप वापस नहीं लेकर जा सकते, ये आहिस्ता आहिस्ता इतमाद बहाल होता है, बिकॉज इट्स लिटरली ईयर बैक दैट वी क्लियर्ड द इंटायर बैकलॉग, जो डिविडेंड्स रुके हुए थे, जो प्रॉफिट रिपैट्रिएशन रुकी हुई थी। ये बेसिक हाइजीन है कि कोई भी इन्वेस्टर आता है या आती है, वो कहते हैं कि मैं कैपिटल ला रहा हूँ, मुझे इस कैपिटल को वापस ले जाना है, या आजकल भी कुछ ये खबरें आती रहती हैं कि जी इतने प्रॉफिट्स जो है वो रिपैट्रिएट हो गए। वो भाई उनके प्रॉफिट्स हैं, ये उनकी कंडीशंस हैं, जब उनके प्रॉफिट्स बनेंगे तो ऑफकोर्स हम उनको रिपैट्रिएशन की इजाज़त देंगे। तो ये एक्चुअली एट टाइम्स आई फाइंड इट आयरोनिकल कि एक साइड पे कहा जाता है कि जी FDI आ नहीं रही, और दूसरी साइड पे कहा जा रहा है कि जी इतने प्रॉफिट्स क्यों रिपैट्रिएट हो रहे हैं। ये दोनों लाजम मलजूम हैं कि जिनकी जिस टर्म्स एंड कंडीशंस पे, जिन कॉन्ट्रैक्ट्स पे वो आए। तो फ्रॉम माय पर्सपेक्टिव आई थिंक ये जो अब हम जिस तरह इसको आगे लेकर जा रहे हैं, इन द फर्स्ट इंस्टेंस उस दिन भी मैंने जिक्र किया, द लोकल इन्वेस्टर्स आर स्टेपिंग अप, वेदर इज द IPOs, whether what they have done on the privatization side, whether other aspects that they are looking into, aur khas taur pe jo ab hum ekdam lekar aaye hain, chambers hain, associations hain, they are all willing to now inshallah step up, and the foreign investment wo inshallah will follow as we go forward.
2: Amar Sial,
5: suno
2: news
4: bataiye jin
5: companies aayi, maine us din economic survey ki bhai, I know aap us waqt tashreef rakhti thi, मैंने उस दिन और कल की स्पीच में भी वो जाके जिन कंपनीज आई हैं इन द लास्ट 18 मंथ्स, वो काइंडली जरा आप दोबारा देख लीजिएगा,
0: मतलब वो आरामो से लेके नेस्ले की एक्सपेंशन तक 12-13 कंपनीज हैं जो इन्वेस्टमेंट लेके आई, उनका पूरा एक्सप्लेन कर दिया था लास्ट टाइम।
6: सर ये आपने जो FBR की डिजिटलाइजेशन की और मॉडर्नाइजेशन की गई है, इसमें बहुत ज़्यादा टेक्नोलॉजी का इस्तेमाल किया जा रहा है, तो FBR के जो अफसरान हैं उनका टेक्नोलॉजी से इतना कोई वास्ता नहीं है, इसके लिए तो आपको टेक्निकल लोग लाने पड़ेंगे, टॉप पोजीशंस पे लाने पड़ेंगे, ताकि वो बिल्कुल इसे फेयर और वाइडली यूज़ करें। तो इसके लिए तो आपको बड़ी मैसिव एक चेंज करनी पड़ेगी टॉप ब्रास में FBR की। दूसरी बात ये कि FBR के पास जो है जो पावर्स हैं वो बहुत ज़्यादा है, और एक कॉपर का स्क्रैप आता है वो एक्सपोर्ट होता है, वो 2 साल पहले आ रहा था, एक्सपोर्ट काफ़ी हो रहा था तो उसे बैन कर दिया गया था, अब इस साल फिर वो बढ़ गया, तो कुछ इतलात हैं कि शायद उसे फिर बैन उस पर आयद किया जा रहा है। और एक सबसे अहम बात यह है कि सर पाकिस्तान में 40% लोग जो है ना वो गरीब हैं, उनकी प्लानिंग जो है बिल्कुल नज़रअंदाज कर दी गई है, 40% स्टंटेड रेट है, ना वो वफाक उन्हें ऑन करती है रोकने के लिए, ना सूबों ने रखा है। तो तरक्याती प्रोग्राम में ये दो एस्पेक्ट्स तो आपने गरीबों को बिल्कुल निकाल दिए हैं, मेगा प्रोजेक्ट्स हैं, गरीब किधर नज़र नहीं आता। जो स्टंटिंग हमारा भी इतना बड़ा मसला है जो हमारी कौम को बिल्कुल ले डूबेगा, उसे रोकने के लिए कुछ नहीं कर रहे, ना वफाक कर रहा ना सूबे कुछ कर रहे हैं इसके लिए।
5: बिल्कुल ठीक है जी, मैं थोड़ी सी इस पर बात करूँगा, फिर मैं चेयरमैन FBR को कहूँगा कि वो इसमें अपने पॉइंट्स ऐड करें। आपकी बात दुरुस्त है कि ये जहाँ सारी दुनिया चल रही है, ख़ासतौर पर पब्लिक सेक्टर में एक्सेट्रा, कितने टैक्स सेवी हमारे, आपने तो एक इदारे की बात की है, आप सब के साथ डील करते हैं, आप खुद उसका अंदाज़ा लगा सकते हैं कि कितने टैक्स सेवी यहाँ लोग मौजूद हैं ओवरऑल इन द पब्लिक सेक्टर, और इवन क्वाइट फ्रैंकली इन द प्राइवेट सेक्टर। तो ये तो एक एबिलिटी बिल्ड करनी पड़ती है, लेकिन अब आपको ये ज़रूर देखना पड़ेगा, अगर आपके पास ये इंफॉर्मेशन नहीं है तो चेयरमैन FBR आपको पूरी डिटेल दे देंगे कि जो पराल का पूरा बोर्ड है उसकी जो तश्कीली 9 की गई, उसमें अब दे आर एक्चुअली पीपल हु आर लीडिंग टेक एक्सपर्ट्स, और उसमें एहसान साया साहब हैं जो दराज के ई कॉमर्स चलाते हैं, जो लीड डायरेक्टर हैं, जो इस सारी ट्रांसफॉर्मेशन को देख रहे हैं, वो सलमान अख्तर साहब हैं, वो टेक्नोलॉजिक्स को लीड करते हैं, MIT के ग्रेजुएट हैं, जो नए CEO आए हैं पराल में, अगर उनका आप थोड़ा सा बैकग्राउंड और CV देख लें कि कहाँ से वो आए हैं और किस तरह का वो काम कर रहे हैं, उस बोर्ड में चेयरमैन FBR नहीं है उस बोर्ड में, क्योंकि दैट इज़ द होल डिस्कशन कि इसको हमने आगे कैसे लेके जाना है एंड हाउ दिस इज़ गोइंग टू गो फॉरवर्ड, क्योंकि हम पहले फेसलेस कस्टम्स किया, फिर ये डिजिटल मॉनिटरिंग की तरफ आए, AI-light CRM की तरफ आए, इसीलिए मैंने थोड़ा सा उसका जिक्र किया था। अब ये जो नया ऑपरेटिंग मॉडल है, दिस इज़ नाउ टेकिंग इट टू द नेक्स्ट लेवल, तो ये मैं एक अभी कहता हूँ कि इसमें भी बात करें चेयरमैन ने अभी आप, जो आपने बात की है ना चाइल्ड स्टंटिंग की एक्सेट्रा, मैं इसमें सिर्फ ये कहूँगा कि आप में से सब लोग जो पॉपुलेशन पे आवाज़ उठा रहे हैं, मेरी आपसे दरख्वास्त है कि आप ये आवाज़ उठाते रहिए, बिकॉज देखिए मैं बार बार ये कहता हूँ, क्योंकि ग्रोथ की बात हो रही है कि जी 4% है, 5% होना चाहिए, 6% होना चाहिए, 7%, मैंने उस दिन भी जिक्र किया, हमारा एक बड़ा हमसाया मुल्क है वो 8% ग्रो करके भी इट्स जॉबलेस ग्रोथ, लेकिन उसमें जो वक्फा है और जिसकी वजह से इन्होंने पिंक टैक्सेस की बात की है, हमने कल जो उसमें कॉन्ट्रासेप्टिव्स की बात थी वो उसमें जो टैक्स रेट कम किया गया है, बिकॉज हमें वक्फा लाना है, ये नहीं हो सकता कि मैं आपको बता सकूँ 6%, 7%, 8% पे भी आप ग्रो कर जाएं इन टर्म्स ऑफ नॉमिनल GDP, अगर आप खुदा ना खास्ता 2.5% पे करते गए और आप 30 करोड़ 35 करोड़ और जो तखमीना है 2050 तक के 40 करोड़, अगर आज 25 करोड़ के साथ आप ये सारी चीज़ें बता रहे हैं कि जी चाइल्ड स्टंटिंग है, लर्निंग पावर्टी है विच इज़ प्राइमरीली गर्ल्स आफ्टर स्कूल, तो कैन यू इमेजिन कि अगर हम चले गए 30, 35, 40 करोड़ पे तो यहाँ फिर क्या हशर होगा। तो इसलिए इस वक्त ख़ास तौर पे मिनिस्टर हेल्थ के साथ मिलके, सूबों के साथ मिलके, वी आर कमिंग अप विद अ वेरी कॉम्प्रिहेंसिव प्लान। बाकी हम सारे मुल्कों की बात करते हैं कि जी वहाँ एनर्जी इतनी कम है, वहाँ टैक्सेशन ये है, इस चीज़ पे क्यों नहीं बात करते कि इंडोनेशिया ने इसको कैसे कम किया, इस चीज़ की क्यों नहीं बात करते कि बांग्लादेश ने इस पे कैसे काम करके दिखाया, बाकी तो हम सारी बातें करते हैं। सो दिस इज़ गोइंग टू बी ए वेरी वेरी इंपॉर्टेंट एलिमेंट इन टर्म्स ऑफ एग्जिस्टेंशियल, इट्स एन एग्जिस्टेंशियल इशू, और NFC पे बड़ी बात होती है इन टर्म्स ऑफ द हॉरिजॉन्टल इंडेक्स, दिस हैज़ टू चेंज, बाकी हम सब सूबों की मुशावरत से इंशाल्लाह आगे चलेंगे, बट जब ये NFC का नया अवार्ड आता है, दिस पर्टिकुलर एलोकेशन ड्राइवर has to be reviewed and has to change. जी चेयरमैन FBR।
7: सर दो बातें हैं, एक तो FBR की डिजिटलाइजेशन की बात हुई और एक मेरा ख्याल वो जो गुर्बत और इस बजट का रिलेशनशिप है वो भी क्लियर नहीं हो रहा, तो अगर आप इजाजत दें तो मैं पहले FBR की बात कर देता हूँ। FBR में ना डिजिटलाइजेशन बड़ी देर से, वन ऑफ द अर्लीस्ट ऑर्गेनाइजेशन एक्चुअली 90s में, जिन्होंने फेडरल गवर्नमेंट में इससे ज्यादा डिजिटलाइज ऑर्गेनाइजेशन शायद कोई ना हो, जिन्होंने बहुत जल्दी काम शुरू किया था, तो दैट क्रेडिट गोज टू द प्रीवियस लीडरशिप ऑफ FBR। लेकिन वक्त के साथ क्या हुआ कि वो प्लेटफॉर्म आहिस्ता आहिस्ता बने और वो इंटीग्रेटेड प्लेटफॉर्म नहीं थे, और हमने जो लोग रखे उनकी क्वालिटी शायद वो या डिट्यूरेट हुई या अच्छी थी नहीं ओवर टाइम, तो हमें प्राल में बहुत इशू आए, हमने फिर एक फंक्शन जो कस्टम्स का था उसमें से वो निकाल के PSW में ले गए, आपके इलम में है, और वो हमने एक वर्ल्ड क्लास ऑर्गेनाइजेशन बनी, मेरे आने से पहले बनी, जिन लोगों ने बनाई उनको पूरा क्रेडिट जाता है। मिनिस्टर साहब ने, प्राइम मिनिस्टर साहब ने कहा कि इसको बिल्कुल प्राल को एक अच्छी ऑर्गेनाइजेशन बनाना है। अच्छी ऑर्गेनाइजेशन कैसे बनाते हैं? आप अच्छा बोर्ड लाते हैं, जिसका भी मिनिस्टर साहब ने आपसे जिक्र किया। मेरा यह दावा है कि फेडरल SOE में प्राल से बेहतर बोर्ड इस वक्त किसी का नहीं है, नॉट अ सिंगल वन, इन टर्म्स ऑफ टैलेंट, इन टर्म्स ऑफ इंटेग्रिटी, इन टर्म्स ऑफ द अचीवमेंट्स that board has as individual members. दूसरी बात, जितनी आपकी top tier team है, CEO and C-suite, वो सब market से आए हैं, they have led very good companies, they have worked at very good places, all of them are technically highly qualified. Thirdly, हमने उनको budget दिया, Minister Finance ने, Secretary साहब ने, Prime Minister साहब के कहने के ऊपर open budget दिया हुआ है प्राल को, it's practically an open budget. और उसके अंदर वो फिर उन्होंने टैलेंट को इनसोर्स किया, ना सिर्फ ये कि वो अपने लोगों को ला रहे हैं, रिक्रूट कर रहे हैं सर मेरिट के ऊपर, वो जहां पे ऐसी सर्विसेज उन्होंने लेनी होती है कि वो बाहर अवेलेबल है तो वो पूरी सर्विस उससे ले लेते हैं लॉन्ग टर्म कॉन्ट्रैक्ट के जरिए। तो एक कंपनी है सिर्फ टॉप क्लास कंपनी है, उसके साथ वो मुआहदा करते हैं, वो 20 बंदे उनको दे देते हैं, वो 20 उसके पेरोल पे हैं, हम पेमेंट करते हैं और उनसे काम ले रहे होते हैं। और लेकिन इसका ये मतलब नहीं कि वो सफर मुकम्मल हो गया। इसके साथ साथ एक बड़ा क्रूशल क्वेश्चन इन्होंने कहा कि डिजिटल जब होगा तो आपके अफसरान को तो ये काम नहीं आता। ये बात शायद दुरुस्त हो पहले मेरे जैसे लोगों के लिए, नजीब के लिए, हामद के लिए, लेकिन ये जो आप यंग ऑफिसर आ रही है उनके लिए बात दुरुस्त नहीं है। हमारी पाकिस्तान के दो ही इस वक्त सिविल सर्विस कार्डर हैं जिनकी स्पेशलाइज ट्रेनिंग प्रोग्राम उनके अपने सरकारी महकमे में नहीं हो रही, दैट इज पाकिस्तान कस्टम्स एंड IRS। ना DMG वालों की है, ना पुलिस वालों की है, ना किसी की है, ये दोनों लम्स में ट्रेन हो रहे हैं। उनकी जो STP है वो लम्स में, इस वक्त लम्स में वो कोर्स चल रहा है। आई विश के वो कोई एक क्लासरूम, मैं खुद उसे अटेंड किया है 2-3 दफा क्लासरूम को, इट्स टोटली डिफरेंट बॉल गेम दैट वी आर प्लेइंग। इसके अलावा अब ये लोग तो वो है जो नए आए हैं, जो इस वक्त इन सर्विस लोग हैं 17, 18, 19 के, उनके लिए हमने स्किल बेस्ड कोर्सेज डिजाइन करवाए लम्स से। इस वक्त 131 ऑफिसर्स ऑफ 17 एंड 18 हैव अंडरगॉन दैट ट्रेनिंग, 21-day इंटेंसिव ट्रेनिंग सर्टिफिकेशन रजीम में। तो ये साथ साथ HR पे भी काम हो रहा है, इस पे भी हो रहा है, और जहां पे हमें ये लगेगा या लगा है कि हमें ये बंदे विदन द सिस्टम नहीं बन रहे, वहां हम बाहर से बंदे ला रहे हैं, पराल में ला रहे हैं, FBR में भी लेके आएंगे। बट इशू ये नहीं है, इशू ये है कि इसके नीचे डिजिटल फाउंडेशन को बनते बनते टाइम लगना था। ये ऐसे नहीं होना था कि जब प्राइम मिनिस्टर साहब ने इसे 2.5 साल पहले काम शुरू किया अप्रैल में, तो उस वक्त ये फौरन बन जाना था। उसकी बहुत से डिजिटल प्लेटफॉर्म में वो नीचे बन रहे हैं। ऊपर अब हम ये जिसका मिनिस्टर साहब आपसे जिक्र करते हैं न्यू ऑपरेटिंग मॉडल का, जो बजट स्पीच में बड़ा डिटेल से जिक्र किया, ये आज से 2 साल पहले हम नहीं ला सकते थे। हमने एक दफा पहले फंक्शनल सेपरेशन की कोशिश की हुई है, वो क्यों नाकाम हुई कि नीचे सिस्टम सारा मैनुअल था। एक अफसर दूसरे से कहता था मुझे फाइल दो, और वो फाइल आने जाने पे लड़ाई होती थी, क्योंकि सिस्टम के अंदर लॉग्स नहीं थे, सिस्टम के अंदर एक्टिविटी लॉग्स नहीं थे, कोई रिस्पॉन्सिबिलिटी लॉग्स नहीं थे, वो थे ही नहीं। अब वो सारी फाउंडेशन बन गई है विद अ वेरी गुड टीम इन द प्राल नाउ टू क्रिएट दैट सेंट्रल डेटा हब विच विल अंडर राइट दिस ट्रांसफॉर्मेशन। आज से पिछले बजट में हम ये अनाउंस नहीं कर सकते थे, इस साल भी ऐसा नहीं होगा कि ये पूरे का पूरा सिस्टम एक साल में हो गया, ये 2-3 साल इसमें लगेंगे। रेवेन्यू एडमिनिस्ट्रेशन में थोड़ा टाइम लगता है। मैं एक सर जो कनेक्शन है जो क्लियर नहीं हो रहा इस बजट का पॉवर्टी के साथ, अगर आप इजाजत दें तो मैं बात कर लूं। देखें, मुल्क में पॉवर्टी या गुर्बत या इनकम की कमी खत्म करने के 2 ही सेट्स हैं। एक सेट उन लोगों के लिए है जो इकोनॉमिक एक्टिविटी का हिस्सा नहीं बन सकते फॉर एनी रीजन। It could be old person, it could be a woman who is trapped in a village, it could be somebody जिसके पास अगर आप economic activity चल भी रही तो those people who would be left behind in any system, उसके लिए BISP का program है आपके इलम में है। ये वो लोग हैं जो economic activity का हिस्सा नहीं बन सकते, जाके मजदूरी नहीं ढूंढ सकते, वो कहीं जाएं भी तो उन्हें मजदूरी नहीं मिले और फॉर एनी रीजन। आपने मिनिस्टर से सुना कि ये 17-18% इंक्रीज है, किसी और महकमे की 17-18% इस टाइप की इंक्रीज नहीं है किसी और सेक्टर में, ये आपके लम्बे होना चाहिए। दूसरी जो इंपॉर्टेंट बात है, अब ये वो लोग काम कर सकते हैं, एक मुल्क जिसमें आबादी बढ़ रही है उन्होंने सबने जमीन पे तो काम नहीं करना ना, जमीन तो लिमिटेड है। HR बढ़ रही है, नए लोग आ रहे हैं मार्केट में, उन्होंने कहां काम करना, उन्होंने फैक्ट्री में काम करना। फैक्ट्री जो चीजें बनाएगी वो पाकिस्तान में बेचने की एक लिमिटेड जगह है, जब तक वो बाहर चीजें आप नहीं बेचेंगे पाकिस्तान से गुर्बत की कमी नहीं होगी। ये पूरे का पूरा बजट अगर मुझसे आप पूछें तो ये बेसिकली एक्सपोर्ट लेड ग्रोथ का बजट है जिसके अंदर सारे एलिमेंट्स हैं, और वो इवेंचुअली उसका रिलेशनशिप उस HR के साथ है जो मार्केट में एंटर हो रही है और वो आएगी। इस बात को काइंडली रजिस्टर जरूर करें। थैंक यू
8: जी।
9: दिलावर, अरब न्यूज़।
10: थैंक यू अमित साहब। सर, आई हैव अ कपल ऑफ क्वेश्चंस। वन इज, ओके, आई विल कीप इट टू वन ओनली। सो इट्स अबाउट द ब्रॉडनिंग ऑफ द टैक्स नेट। यू नो, वी नो IMF वांट्स अस टू ब्रॉडन द टैक्स नेट, व्हिच इज द लोएस्ट इन द रीजन, एटलीस्ट 11% आई थिंक। बट देन वी सी दिस बजट, यू नो, व्हिच मिस्टर मिनिस्टर, यू नो, द मिनिस्टर्स आर टेलिंग अस, यू नो, इट इज पीपल फ्रेंडली, इट इज रिलीफ बजट। So the broadening, in the name of broadening, we see only, you know, retailers having been taxed, you know, with a fixed tax of 25,000 rupees, one-time thing. So where do you see, you know, the tax to GDP ratio of Pakistan in June next year? How will be broadening? And then how did you get the IMF, you know, on board on this relief budget? Are they on board? Thank you.
5: میں اس کا سوال جواب دے دیتا ہوں جہاں تک فنڈ کا تعلق ہے وی آر ان اے کانسٹنٹ بیکاز وی آر ان اے فنڈ پروگرام وی آر ان اے کانسٹنٹ کنسلٹیشن موڈ جو بھی ساری ڈسکشن ہے ان کی مشاورت کے ساتھ آگے ہم آگے لے کے جا رہے ہیں ٹو دا ایکسٹینڈ دیٹ وی آر ان دا فنڈ پروگرام دس از اے ریکوائرمنٹ اینڈ دیٹس ہاؤ اٹس گوئنگ ٹو بی ٹیکن فارورڈ جو دوسری آپ کی بات ہے میں نے کل بھی یہ بجٹ اسپیچ میں بھی ذکر کیا کہ اس وقت ہم آپ نے دیکھا ہوگا کہ کوئی نئے ٹیکس میجرز کی ہم نے بات نہیں کی تو ہم نے بات کی کہ جہاں ہمیں ہارمونائزیشن کی ضرورت ہے جہاں کوئی ڈسٹورشنز ہیں ان کو ہم ٹھیک کریں اینڈ پرائمریلی جو ابھی چیئرمین ابیا نے بات کی اس سے پہلے بلال کیانی صاحب نے بات کی اٹس آل اباؤٹ انفورسمنٹ اینڈ کمپلائنس اور اس میں جتنا بھی لیکیج ہے پلفریج ہے دس از واٹ وی آر گوئنگ ٹو بی فوکسڈ آن تو اس سے کمبینیشن جو میں نے کہا کہ ڈیپننگ جو ڈیپننگ ہم بات کرتے ہیں ڈیپننگ از اباؤٹ اسٹاپنگ دیٹ پلفریج اینڈ لیکیج اینڈ بٹ بینگ اسمارٹ اباؤٹ اٹ رائٹ بیکاز کیونکہ ایک سائڈ یہ بھی آ سکتی ہے نا کہ جب آپ چلے جائیں اور ہراسمنٹ اور آل آف دیٹ ابھی جتنا یہ آپریٹنگ ماڈل کی بات ہوئی ہے اس سے پہلے ڈیجیٹل انفورسمنٹ کی بات ہوئی دیکھیں یہ ڈیجیٹل انفورسمنٹ ہوئی ہے رائٹ شوگر کی اور سیمنٹ کی تو ہم بتا چکے ہیں اب یہ بیوریجز میں ہے اب ٹوبیکو میں ہے اب اور انڈسٹریز میں جائیں مجھے آپ بتائیے کہ ابھی تک کوئی ایسا سیگمنٹ ہے جو آپ کے پاس آیا ہو کہ جی ہمارے ساتھ زیادتی ہو گئی کیونکہ دیکھیں اگر یہ 60 billion rupees ایڈیشنل آیا ہے اور اسی طرح اے آئی لیڈ سی آر ایم کے تھرو جو ہائر ریسک کیسز تھے جس میں سے 30 billion سے زیادہ آیا ہے تو کوئی تو آپ کے پاس آتا نا ان پریس میں آتا کسی چینلز پہ جاتے کسی اور جگہ پہ جاتے کہ دیکھیں جی ہمارے ساتھ زیادتی ہو گئی ہے سو وی آر سیئنگ ویری اوپنلی کہ دس از واٹ دا سیکٹرز ہیو کنٹریبیوٹیڈ تو وہ اسی لیے ہے کہ دس از جو انہوں نے بھی بات کی ہے از ڈیٹا ڈریون اور جب ڈیٹا ڈریون کوئی چیز ہوگی تو دین دیٹ از فیکٹ بیس اور میں اپنی ایک ایگزامپل دے دیتا ہوں پھر میں بلال کیانی صاحب کو بھی کہوں گا ایک منٹ اس پہ ضرور بات کریں کہ دیکھیں میرا سارا ڈیٹا جو ہے وہ نادرا کے پاس ہے ٹھیک ہے میرا سی این آئی سی کے ساتھ جو جی میں کام کرتا ہوں میرے پاس کاریں کتنی ہیں میرے پاس گھر کتنے ہیں میرے پاس میرا فورن ٹریول کتنا ہے میرے بجلی کے بل کتنے ہیں سارا ڈیٹا نادرا کے پاس ہے سو واٹ آئی سے کہ مائی لائف اسٹائل ڈیٹا از ود نادرا اور میں ٹیکس کتنا دیتا ہوں وہ ان کے پاس ہے تو یہ کوئی اتنی کوئی راکٹ سائنس نہیں ہے کہ یہ دونوں کو ذرا ملا کر دیکھ لیں اور جو پچھلے سال جو نجنگ ہوئی ہے جس کو ہم نے نجنگ کہا ہے کہ اس میں کہا گیا اور میں آپ کو بتا دیتا ہوں مجھے ایس ایم ایس آیا کہ جی آپ کا اس سال ماشاءاللہ آپ کا کریڈٹ کارڈ کا جو بل ہے وہ اتنا ہے تو وی لک فارورڈ ٹو یور ٹیکس ریٹرنس اب کسی کو گیا ہوگا کہ جی ماشاءاللہ آپ نے پراپرٹی خریدی ہے وی لک فارورڈ ٹو یور ٹیکس ریٹرنس کسی کو کہا گیا ہوگا کہ جی ماشاءاللہ آپ نے یہاں انویسٹمنٹ کی ہے وی لک فارورڈ ٹو یور ٹیکس ریٹرنس یہ ڈیٹا اب ہم نے اکٹھا کر لیا ہے اور یہ جو سینٹرل ڈیٹا ہب کی بات کر رہے ہیں یہ جو بالکل انہوں نے ٹھیک بات کی یہ 2 پہلے ہمارے پاس کیپبلٹی نہیں تھی تو جب یہ آتا ہے تو پھر اس کو ریفیوٹ کرنا آن دا بیک آف فیکٹ بیس ہو سکتا ہے اس میں کوئی ڈیٹا میں بھی غلطی ہو تو وہ پوائنٹ آؤٹ ہو سکتی ہے لیکن ڈیٹا از ناؤ دیر اینڈ ڈیٹا از ناؤ انٹیگریٹڈ ویدر از کمپنیز اور ویدر از انڈیویجولس جی آپ تھوڑا سا بات
8: کیجیے دلاور صاحب نے ایک بات کی تھی سر اسپیسیفکلی جی ریٹیلر اسکیم کے حوالے سے انہوں نے کہا کہ فکس ٹیکس ہے 25,000 rupees کا تو میں اس کی درستگی کرنا چاہتا ہوں جی اسکیم یہ ہے اور یہ ہم نے پہلے بھی بیان کیے مگر آئی انڈرسٹینڈ لوگوں کے سوالات ہوتے ہیں اور ہر نقطہ کبھی کبھی وضاحت اس کی ضرورت ہوتی ہے سر یہ ٹیکس بنیادی طور پہ 1% ٹرن اوور ٹیکس ہے تو یہ اس دکاندار کے لیے جو 20 crore rupees سے نیچے جس کی سالانہ سیل ہے
2: اور وہ جو سیل ڈکلیئر کرے گا ایک سادہ اردو کے فارم پہ جو کہ مقامی زبانوں میں بھی اویلیبل ہوگا, اور اس کی ایک ایپ ہے جو باقاعدہ ڈیولپ ہوگی اور آپ کے سامنے پیش ہوگی, تاکہ کسی دکاندار کو ٹیکس ایجنٹ کی بھی فیس دینے کی ضرورت نہ پڑے, وہ خود بھر سکے آسان طریقے سے. اور اس فارم کے بھی ہم نے ایک ایک چیز انجمن تاجران کے ساتھیوں کے ساتھ بیٹھ کے طے کی, وہ ایک جو بھی سیل وہاں پہ ڈکلیئر کریں گے سالانہ مال فروخت, اس کے اوپر 1% ٹیکس بنے گا فکس ٹیکس. 25,000 بنیادی طور پہ ایک لمٹ ہے نقد کے, کم از کم اتنا آپ نے دینا ہے, کیونکہ ہم اس فکس ٹیکس کے اوپر ود ہولڈنگ ٹیکس کی ایڈجسٹمنٹ کی بھی اجازت دے رہے ہیں. تو ہم یہ کہہ رہے ہیں کہ اس ایڈجسٹمنٹ کی ایک لمٹ ہم نے طے کی ہے کہ 25,000 تک تو آپ نے نقد دینا ہی دینا ہے, بے شک آپ کا ود ہولڈنگ ٹیکس آپ کی ٹیکس لائبلٹی سے زیادہ ہی بن رہا ہو یا برابر بن رہا ہو, مگر ایڈجسٹمنٹ کو ہم نے ایک ان اے وے کیپ کیا ہے کہ آپ جس ٹائم پہ اسکیم میں داخل ہوں گے اور آپ گوشوارہ جمع کرائیں گے تو اس ٹائم پہ آپ کو کم از کم 25,000 روپے تو نقد جمع کرانے ہوں گے آن ٹاپ آف جو بھی آپ نے ود ہولڈنگ ٹیکس کیا ہوگا. یہ صرف ایک فلور ہے, ادر وائز جو ایکچوئل ٹیکس ہے وہ 1% فکس ٹیکس ہے. سر اف یو الاؤ سر ویری کوئکلی میں آن دس آپریٹنگ ماڈل, یہ بار بار بات آتی ہے جی, دیکھیے یہ جو آپریٹنگ ماڈل ہے اور جو جتنے بھی ریفارمز ایف بی آر کر رہی ہے, اور وزیر خزانہ صاحب نے بھی ذکر کیا, چیئرمین ایف بی آر نے بھی کیا, وزیر اعظم صاحب ہر ہفتے اس کی میٹنگ دیتے ہیں, اس کا بنیادی مقصد یہ ہے کہ یہ ٹیکنالوجی ڈریون اے آئی ڈریون ہو, جس میں منیمل ڈسکریشن ہو انیشل آڈٹ یا اسیسمنٹ میں بھی اور بعد میں بھی, تو اس میں ڈسکریشن منیمائز کرنے کی بات ہے. سر فائنلی ون پوائنٹ جو چیئرمین ایف بی آر نے بھی بات کی اور جو عمر صاحب نے بھی بات کی تھی, سر آج میں آپ کو بتاتا ہوں, ایک بات میں آپ کو بیان کرنا چاہوں گا کہ کل سے مجھے میسیجز آئے ہیں انڈسٹریلس کے کہ انہوں نے امیڈیٹلی کل رات اپنے اکاؤنٹس کی ٹیم سے سیلری کا اپنا بل کیلکولیٹ کروایا, مجھے 2-3 نے مثالیں بھیجی ہیں, انہوں نے بتایا کہ کس طرح ان کے اکراس دا بورڈ لوگوں کے ان کے امپلائیز کو ٹیکس ریلیف مل رہا ہے, کسی کو 1,00,000, 1.5 لاکھ, 60,000 ڈپینڈنگ آن دیئر سیلریز, تو ایک خاطر خواہ ریلیف ہے. تو ان 2-3 میجرس کے نتیجے میں آج ہوا کیا ہے بنیادی طور پہ, اگر کوئی آج فارمل سیکٹر میں ایک انڈسٹری لگی ہوئی اور وہ ایکسپورٹ کر رہی ہے تو اس کے ویج بل کے اندر ان کے ملازمین کو ریلیف مل رہا ہے. اگر آپ کی سالانہ انکم 15 کروڑ سے 50 کروڑ کی آپ کے کاروبار کی, تو آپ کا سپر ٹیکس الیمینیٹ ہو گیا بالکل. اگر آپ کی سالانہ انکم 50 کروڑ سے زیادہ ہے تو 2% سپر ٹیکس میں کمی آ گئی, تو یہ آپ کے پاس وسائل آ گئے کہ آپ ری انویسٹ کریں, آپ مشینری لگائیں, آپ اور لوگوں کو روزگار دیں, اور فائنلی آپ کی جو ایکسپورٹس کے اوپر جو ٹیکس لگتا تھا جس میں آپ کا ورکنگ کیپٹل پھنستا تھا وہ 0.75%, اس میں کمی آئی ہے. تو اکراس دا بورڈ ان اے فارمل بزنس یہ آسانی آئی ہے جو روزگار کے مواقع بھی پیدا کرے گی, اور جس بے روزگاری کا ذکر کیا گیا ہے اس کو ختم کرنے میں, اس کو کم کرنے میں مدد فراہم کرے گی.
11: آج نیوز ملکیا سے. آج
12: سر یہ بتائیے گا, جس طرح سولر کا معاملہ آیا بجٹ سے پہلے, اربوں روپے کما لیے ہوں گے. سر سولر کا معاملہ آیا, بڑی خبریں چلی اور اس دوران سولر اتنا مہنگا ہو رہا ہے, یہ ٹیکس لگ رہا ہے, جو مافیا تھا انہوں نے تو اربوں روپے کما لیے ہوں گے, سولر مہنگا نہیں ہوا. آپ کہتے ہیں اس طرح کی کوئی چیز آئی ایم ایف سے ذکر ہی نہیں ہوئی, یا ڈسکشن میں تھی نہیں یا ہوئی ہے. ایک تو یہ بتائیں کہ ہر بجٹ جب آتا ہے اس طرح, جب مافیا دوبارہ بجٹ آئے گا ان کے خلاف آپ کیا کاروائی کریں گے, اس طرح کی موناپلی جو ہے اس کو روکنے کے لیے. دوسرا یہ بتائیں جو سیلری ہے 7%,
13: آپ میں آپ کا پہلا جواب دیتا ہوں,
12: اس سیلری کا بھی بتا دیں.
13: ڈسکشن ہے ہی نہیں, اب یہ تو آپ نے ڈھونڈنا ہے نا ایک دوسرے میں سے کہ یہ کس نے چلائی ہے. یہ ہم نے اگر یہ لوگ ہیں کہ اگر ہم میں سے کسی نے آپ سے یہ ذکر کیا ہے تو ہم اس کے آپ کے سامنے جواب دے ہیں, اگر ہم میں سے کسی نے بھی کوئی ایسا ذکر نہیں کیا ہے اینڈ دس واز نیور پارٹ آف دا ڈسکشن, اب اس کا میں آپ کو کیا جواب دوں؟ آپ ایکچولی خود تھوڑا سا دیکھیے,
14: جہاں جہاں یہ خبر چلی مجھے لسٹ دے دیں, میں اس کی انویسٹیگیشن کروا دوں, پتہ لگ جائے گا کس چینل نے چلائی ہے اور کس رپورٹر نے فائل کی. کسی رپورٹر نے تو فائل کی ہوگی نا, اس رپورٹر کے پیچھے کچھ رائے بھی ہوں گے جس کو اس نے بتایا ہوگا کہ یہ خبر فائل کر دو. تو یہ آپ کے اینڈ پہ مجھے لسٹ دے دیں, میں اس کی پوری انکوائری کرا دوں.
13: آپ نے یہ سوال پوچھا ہے, انفارمیشن منسٹر آنربل یہاں بیٹھے ہیں, آپ خود سب ماشاءاللہ سب بڑے ذمہ دار لوگ ہیں, یہ آپ یہ دے دیں لسٹ, یہ اس کی پوری تحقیق کرواتے ہیں. بالکل بہت اچھا آئیڈیا ہے جی.
12: سر سیلری کی بات کریں, 7% سیلری آپ نے انکریز کی, ابھی آپ مزید کوئی فزیکل گنجائش ایسی ہے کہ آپ مزید, کیونکہ کل پیپلز پارٹی نے بھی شاید احتجاج کیا, آئیڈیا نہیں ہے کہ شاید عوامی کسی ایشو پہ کیا یا کوئی اور معاملہ چل رہا تھا, کوئی مزید 7% سے زیادہ بھی کوئی گنجائش ہے سرکاری ملازمین؟ آپ نے ٹیکس کم کیا اچھی بات ہے, لیکن جو 7% اضافہ ہے اس پہ سرکاری ملازمین کے تحفظات بھی ہیں, ریکویسٹ بھی کریں, کوئی پاسبلٹی ہے اس میں مزید انکریز ہونے کی؟
15: اس میں سر ایڈ آن والے بھی اس میں
13: اس میں جی یہ میں بڑا یہ بڑا کلیئرلی کہنا چاہتا ہوں کہ ہم نے اس کو کسی ایک طریقے سے آگے لے کے جانا ہے. کوئی نہ کوئی تو بینچ مارک ہونا چاہیے نا, یہ آپ کے کہنے پہ یا میرے کہنے پہ یا کسی اور کے کہنے میں. سو اٹس انفلیشن انڈیکس, اس کے بیسس پہ یہ بات ہوئی ہے, نمبر ون. اور نمبر ٹو سر, میں نے کل یہ ذکر کیا تھا کہ آپ نے اس کو دیکھنا ہے, جو بار بار ہم تھوڑا سا نا آئسولیشن میں دیکھ رہے ہیں چیزیں. بلال کیانی صاحب نے بھی ذکر کیا, چیئرمین ایف بی آر نے بھی اس کا ذکر کیا, انفارمیشن منسٹر نے بھی اس کا ذکر کیا کہ اس کو تھوڑا سا ہم ہولسٹک دیکھیں کہ ایک تو 7% انکریز ہوئی, اس کے بعد جو آپ کے ٹیکسیشن جو ساری سلیبس نیچے ہوئی ہیں تو اس کی بیسس پہ یہ بڑا خاطر خواہ اضافہ ہوگا ان ٹرمز آف دیئر ٹیک ہوم. جی آگے چلیے. جی
15: اور نیوز سر, یہ بتائیں کہ منسٹر صاحب
13: وہ بھی اس میں نیو ایڈ ہاک کے بغیر
15: منسٹر صاحب یہ بتائیں, منسٹر صاحب منسٹر صاحب
13: مائک آن کر لیں یار. یہ دیکھیں, ایک تو میری آپ سے درخواست ہوگی اپنی جو جو حامد صاحب کوشش کر رہے ہیں کہ ہم اس کو اور ایک منٹ ٹھہر جائے. ایک سر دیکھیں,
16: سر ادھر ہی ہیں ابھی کرتے ہیں.
13: آپ تشریف رکھیں ادھر ادھر. گوسال صاحب کو اس کا جواب دے دیتے, گوسال کا آپ کا جواب دے.
15: اچھا جواب دے دیں, اچھا جواب دے دیں.
17: ریلیف الاؤنس جو 22 کا تھا اور 25 کا تھا وہ مرج ہوا ہے, وہ مرج ہوا ہے. جی بالکل, اس کا مرجر. ایڈ واک ریلیف الاؤنس جو 22 کا تھا, جو 22 کے پے اسکیلز پہ تھا, 22 میں جو دیا گیا تھا اور جو 25 میں دیا گیا تھا وہ مرج ہوا ان دا بیسک سیلری.
13: چلے جی آگے چلیے.
15: منسٹر صاحب یہ بتائیں, جی جی
13: بتائیے جی, بتائیے جی
15: آپ سوال پوچھیے. جی آپ نے یہ کہا ہے کہ اب ہم معاشی ترقی کا سفر شروع کر رہے ہیں, پچھلے 2-3 سال کی آپ کی جو ایوریج جی ڈی پی گروتھ ہے وہ 2% سے نیچے ہے. اب آپ کے پاس 2 سال اور رہ گئے ہیں, پی ٹی آئی کے دور میں یہ جی ڈی پی جو 6% تک ٹچ کر چکی تھی. آپ کے پاس کوئی ایسا ماڈل ہے کہ یہ دوبارہ 6% تک کب ٹچ کرے گی؟ اور جو حکومت کے اخراجات ہیں سر, اس میں ہم دیکھ رہے ہیں کہ اضافہ ہو رہا ہے, خاص طور پر گرانٹس میں 40% تک کا اضافہ ہوا ہے اس سال کے دوران. اگر کہہ رہے ہیں کہ کفایت شعاری مہم ہم نے شروع کی ہے تو گرانٹس اور جو اخراجات ہیں حکومت کے وہ کیوں بڑھتے ہوئے جا رہے ہیں؟ تھینک یو.
13: اچھا جی, ایک تو میں نے اس دن اکنامک سروے آپ کے خدمت میں پیش کیا, مجھے تو یہ 2% کا نمبر کہیں نظر نہیں آیا. ہو سکتا ہے یہ آپ کا اپنے ایک سوچ ہو, آپ کے اپنا آپ کا ایک خیال ہو, لیکن جو ہم نے اکنامک سروے پیش کیا ہے کہ کہاں سے 23 میں یہ اکانومی کانٹریکٹ کر رہی تھی, پھر اس سے اگلے سال کہاں گئی, پھر پچھلے سال 3.1 تھی, پھر اس سال 3.7 ہے, اور اگلے سال کا جو تخمینہ لگایا گیا وہ 4% ہے. تو آپ 2% کا نمبر کہاں سے لا رہے ہیں یہ مجھے نہیں سمجھ آئی, نہ میں اس کا جواب دے سکتا ہوں. سر وہ آپ کی مرضی ہے, جیسے آپ اس کو ذکر کرنا چاہیں, میں تو حقائق کے ساتھ رہوں گا جو اس وقت ہیں. نمبر ٹو, جو گرانٹس ہیں, گرانٹس کا ابھی ساری کمپوزیشن آپ کو بتائی گئی ہے کہ اس کی ذرا کمپوزیشن تو دیکھ لیں نا, کہ اسی میں یہ بی آئی ایس پی کا بھی آتا ہے جو 17% سے انکریز ہوئی ہے, اور کچھ اور اس میں جو ہے آزاد جموں کشمیر, اس میں گلگت بلتستان, اس میں خیبر پختونخوا کے جو ضم شدہ علاقے ہیں, وہ سب چیزیں اس گرانٹ میں انکلوڈیڈ ہیں. تو کائنڈلی میری آپ سے ریکویسٹ ہوگی کہ ذرا دوبارہ ان نمبرز کو دیکھ لیجئے. آپ کچھ کہنا چاہ رہے ہیں جی اس میں؟
18: آپ نے ایک سابقہ حکومت کا ذکر کیا, اس سابقہ حکومت
19: جب وہ گئی اور ہماری حکومت آئی تو اس وقت 2% جی ڈی پی گروتھ تھی, تو وہ ریکارڈ کی درستگی کر لیں, -0.2 اس حکومت کی گروتھ تھی جو اب 3.7 اور 4 پہ جا رہی.
20: چھوٹے چھوٹے دو سوالات سر. رانا عمر روز ٹی وی اور طاہر امین بزنس ریکارڈ.
21: سر حکومت معاشی اشاریوں میں بیٹرمنٹ کی بات کرتی ہے, معاشی اشاریوں میں
1: अगर सर जो मिडल तबका है उसके लाइफस्टाइल में थोड़ा सा भी चेंज नहीं आता, कारोबार और कुव्वत ख़रीद में बेहतरी नहीं आती, तो सर इस तरक्की को हम क्या दुरुस्त करार देंगे? और दूसरा सर, जब उजरत 37,000 रखी गई थी तो किसी को 22,000 दिए गए, किसी को 25,000 और किसी को 27,000, अब सर 41,700 पे क्या क्राइटेरिया होगा?
5: भी मैं पहले सवाल का तो मैं मेरे भाई मैं क्या कहूँ कि हम सवा घंटे से लगे हुए हैं, अगर आप वो मानने के लिए तैयार नहीं है वो आपका प्रेरोगेटिव है। बड़ी डिटेल में सब वज़रा ने एक्सप्लेन किया आपको कि ये किस तरह जो सैलरी क्लास में आया है, जो ग्रोथ एजेंडा है, जो इंडस्ट्री आगे इंशाल्लाह चलेगी, जो एग्रीकल्चर में बात होगी, इस सारा का जो इम्पैक्ट है। लेकिन सबसे पहले जो डायरेक्ट इम्पैक्ट आ रहा है वो सैलरीज का आ रहा है, तो अगर आप यू नो उसके बारे में ज़रूर थोड़ा सा गौर कर लीजिएगा एज वी मूव फॉरवर्ड। बाकी जो है जी वो तो इन्फोर्समेंट की जो है वो हम ज़रूर बात करेंगे। ये प्राइवेट सेक्टर जो है हमारी उनसे दरख्वास्त है कि वो इस जो हम बात करें मिनिमम वेज की उसको आगे लेकर चलें जी। इनसे भी पूछ लें जी, ये नाराज़ हो रहे थे, ठहरें जी, तारिक सुमैर साहब को पूछें जी। आ रहे हैं भाई, ये क्या लेके फिर रहे हैं आप
21: जी
5: बताइए
21: एक एक करके
5: आ रहे हैं हाँ बताइए जी जी।
22: मेरा तारिक सुमैर मेरा नाम है, मैं एम न्यूज़ से हूँ। मैं शुक्रिया अदा करता हूँ कि आपने क्वेश्चन का मौका दिया, हालांकि ब्यूरोक्रेसी जो है वो जानिए साफियों को कम मौके देती है और अपनी जो बीट करते हैं उनको ज़्यादा देती है जो कभी कभार यहाँ आ जाएं। हम तो प्राइम मिनिस्टर को 30-35 साल से कवर करने वाले जर्नलिस्ट हैं और आपके वालिद साहब के साथ भी बड़ा मेरा रिलेशन था, ये एक पार्ट है। उसके अलावा मेरा क्वेश्चन ये अवामी मसला है कि लेवी टैक्स को मुस्लिम लीग नून ने 2009 में जब पीपल्स पार्टी ने आयद किया तो मुझे याद है चौधरी निसार अली खान अपोजिशन लीडर थे, उन्होंने इसे जग्गा टैक्स करार दिया था। अब वो बढ़ते बढ़ते 140 रुपये फी लीटर है, महंगाई की असल वजह वो एक बुनियादी फैक्टर वो बना हुआ है, उस पर कमी कर दें या उसको ख़त्म कर दें IMF की अगर कंडीशन है तो, बाकी कहीं किसी और सेक्टर में ले जाएं। आपने सुपर टैक्स कम कर दिया जिससे आम आदमी इफेक्ट हो रहा है, मेरे जैसा आप जैसा हो रहा है। अगर आपने लेवी टैक्स लगाना है मर्सिडीज़ की गाड़ी पे लगा दें, लैंड क्रूज़र पे लगा दें, मोटरसाइकिल पे और 1000 CC गाड़ी पे ख़त्म कर दें।
5: आप फिक्र ना करें, हमने उस पे लगाया है। कल मैंने ख़ास तौर पे बजट की तकरीर में मैंने ये कहा है, मैंने कहा है उसके बारे में। और दूसरा ये है कि देखिए आपकी बात को आगे ले जाते हुए हमने इसीलिए टारगेटेड सब्सिडीज़ पे उस पर लेकर गए हैं कि जो ख़ास तौर पर अफेक्टेड तबका है उसमें हम सूबों के भी हम बहुत शुक्रगुजार हैं कि जो मोटरसाइकिल्स हैं जो पब्लिक ट्रांसपोर्ट के लिए जहां पेट्रोल या डीजल इस्तेमाल होता है तो वो टारगेटेड सब्सिडी इस वक्त जारी है ताकि वहां कम से कम बोझ पड़ सके। तो बाकी आप बस हमारे साथ दुआ गो रहें कि ये कॉन्फ्लिक्ट ख़त्म हो। जी
23: हेलो सर, मेरा एक छोटा सा क्वेश्चन है, ये बताइए कि सर कई सालों से पहले ये रिफ्लेक्ट हो रहा था बजट डॉक्यूमेंट में कि PTCL के जो आउटस्टैंडिंग है इत्तेसालात के $800 मिलियन, लेकिन पिछले कई सालों से वो रिफ्लेक्ट नहीं हो रहे, तो आप लोग उसको भूल गए हैं या दानिस्ता तौर पर उसको ऐड नहीं कर रहे? दूसरी बात सर, आपने कहा कि जो ग्रोथ थी, कल आपने कहा परसों कि तीन वजह से वो
5: जी सर
23: एक ही सर,
5: नहीं भाई मेरे पहला सवाल है क्या उसमें,
23: मैं यही कह रहा हूँ कि जो PTCL के आउटस्टैंडिंग है वो बुक में क्यों नहीं है? और दूसरा ये कि कल आपने कहा सर कि जो ग्रोथ है वो तीन फैक्टर की वजह से वो इफेक्ट हो रहे, तो आपके पास कोई आउट ऑफ बॉक्स सोल्यूशन है या अगले साल फिर हम यही सुनने को मिलेगा हमें कि हमारा जो GDP ग्रोथ है वो एक्सटर्नल शॉक्स की वजह से वो इफेक्ट हुआ है? जी थैंक यू।
5: देखिए एक्सटर्नल शॉक्स का तो मैं कुछ नहीं कर सकता, ये तो अल्लाह ताला हमारी मदद करे। ना हमें पता था कि सैलाब आने हैं, ना हमें पता था कि US टैरिफ में कुछ होना है, ना हमें पता था कि ये कॉन्फ्लिक्ट होना है। एग्जोजनस शॉक्स का सिर्फ हम एक चीज़ कर सकते हैं कि जैसे मैंने उस दिन भी जिक्र किया कि हम अपने बफर्स बना के रखें, ये एक रिस्पॉन्सिबल गवर्नमेंट का काम होता है। जो मैंने उस दिन भी जिक्र किया कि जब 22 के फ्लड्स आए वी वेंट रनिंग टू द UN एजेंसीज और इंटरनेशनल अपील हमने की कि भाई हमारी मदद आप करें और प्लेजेस हम लेकर आए जिसमें से ज़्यादा एक्चुअली मटेरियलाइज ही नहीं हुए। और पिछले साल इससे बहुत बड़ा फ्लड आया और हमने अपने वसाइल इस्तेमाल किए फॉर रेस्क्यू एंड रिलीफ एंड नाउ द रिकंस्ट्रक्शन विच इज़ गोइंग ऑन।
13: تو یہ ایک ریسپانسبل گورنمنٹ کا کام ہوتا ہے کہ ایگزوجنس شاکس کے لیے آپ تیاری رکھیں. دوسرا جہاں تک پی ٹی سی ایل کا تعلق ہے وہ ہمارا ایک آن گوئنگ ان کے ساتھ سلسلہ چل رہا ہے. ہماری بھرپور کوشش ہے کہ انشاءاللہ اس کو ایک فنشنگ لائن کی طرف لے کر جائیں. آپ کچھ کہنا چاہتے ہیں
0: سر؟
3: ایک سیکنڈ سر.
20: چونکہ یہ بات یہ تھیم بار بار آ رہی ہے پچھلے دو تین سالوں میں سر, یہ کانٹیکسٹ آپ کو ہم نے آج کوشش کی کہ اس طرف نہ جائیں بات, مگر کبھی کبھی نا یہ یاد دہانی ضروری ہوتی ہے. میں آپ کو یاد کراتا ہوں سر, جب یہ حکومت آئی تھی نا, یہ عطا تارڑ صاحب یہاں پہ موجود ہیں ہمارے بھی اور فائنانس منسٹر صاحب موجود ہیں, یہ بار بار بات ہوتی تھی کہ یہ جو حکومت ہے فروری 2024 میں جو حکومت بن رہی ہے یہ اس کے لیے سر جی
3: بلال صاحب کی بات سن لی
20: سر, گزارش ہے کہ سر لوگ یہ ہمیں کہتے تھے جس طرح بھائی نے ابھی بات کی انہوں نے کہا آپ یہ اگلے سال ہمیں پھر سے تو یہ نہیں سنائیں گے, تو مجھے یاد ہے فروری 2024 میں یہ حالت تھی کہ لوگ کہتے تھے کہ یہ کانٹوں کا تاج ہے حکومت, یہ ابھی فروری 2024 کے آئی بھی جون 2024 میں یہ فارغ ہو جائیں گے, یہ معاشی حالات کسی سے سنبھالی نہیں جائیں گے. ہم ایک ایسی جماعت کو بھی جانتے ہیں جس نے اس وقت حکومت بنانے کی بات سے بھی گریز کیا تھا, کیونکہ ان کا خیال تھا کہ یہ تو آئیں گے کوئی سنبھال نہیں سکے گا. ہم نے سنبھالا, ہم نے نیا آئی ایم ایف کا پروگرام طے کیا, ہم نے کہا کہ دو سال معاشی استحکام کر کے دکھائیں گے. لوگوں نے کہا یہ تو ممکن ہی نہیں ہے کہ یہ منی بجٹ کے بغیر یہ اپنے پرائمری سرپلس کے ٹارگیٹس پورے کریں. دو سال پرائمری سرپلس کے ٹارگیٹس بھی پورے کیے, فنڈ کا پروگرام بھی چلایا, انڈیا کے ساتھ جنگ کے دوران فنڈ کی بورڈ اپروول بھی کروائی, اور منی بجٹ بھی کوئی نہیں آیا. ہم نے پھر اس کے بعد کہا کہ جب مشکل وقت گزرے گا تو ایک عوام کے لیے جہاں موقع ملے گا ریلیف لے کر آئیں گے. ابھی پچھلے دنوں میں بھی ہم باتیں سن رہے تھے نہیں یہ اسی طرح کا بجٹ ہوگا جس طرح کا پہلے ہوگا. آج وہ بجٹ لے کر آئے, تو گزارش یہ ہے کہ جس طرح ہم نے پہلے وعدے پورے کیے آگے بھی انشاءاللہ اسی طرح آپ دیکھیں گے وعدے پورے ہوں گے.